हो। उहाँले सेवाग्राहीको सन्तुष्टि र सुलभ स्वास्थ्य सेवा नै नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै स्वास्थ्य कर्मी तथा संचार कर्मचारीहरूलाई कार्य सम्पादनमा थप सक्रियता देखाउनका लागि आग्रह गर्नुभएको छ भने कार्यक्रमका उपप्रमुख सीता थापाले यस्तो समीक्षा कार्यक्रमले गुणस्तरीय स्वास्थ्य तथा सेवा प्रदान गर्न सकेको पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गा बजगाईले पनि नगरपालिका र जनस्वास्थ्य कार्यालय बीचको समन्वय सहज हुँदै गएको र बताउँदै स्थानीय तहले स्वास्थ्य जिल्ला प्रदेश र संघ सरकारसँग समन्वय गरी काम गर्न सकेमा थप सहज हुने समेत बताउनु भएको छ। सम्भावित बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी लोक मार्गमा रातको समयमा सवारी साधनमा आवागमन रोक लगाएको छ। मनसूनका प्रतिकारीय कमाण्ड पोस्ट काभ्रे पलाञ्चोकले हिजो बसेको बैठकले सम्भावित बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज 8 अर्थात आजदेखि 11 गतेसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी लोक मार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक लगाउने निर्णय गरिएको हो। विगतमा बाढ़ी पहिरोबाट भएको क्षति र आगामी दिनमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताउनु भएको हो। विगतका वर्षहरूमा आएको भीषण बाढ़ी पहिरोका कारण विभिन्न खण्डमा ठूलो क्षति पुगेको हुँदा हाल केही स्थानमा बाढ़ी पहिरोको जोखिम कायम रहेकाले वर्षातको समयमा थप सावधानी अपनाउनका लागि आग्रह गरिएको प्रशासनले जनाएको छ। लोकमार्गमा आवागमन रोक्ने निर्णय कार्यान्वयनका सहजीकरणका लागि सिन्धुली र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि अनुरोध गर्ने निर्णय गरिएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्कमा पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार कतार एयरवेजको उडान मार्फत यसतर्फ प्रस्थान गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रिय संघ महासभाको उच्च स्तरीय सत्रलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ। न्यूयोर्क बसाईको क्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय संघ महासचिव एन्टोनियो गुटेरेससँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछ। महासभाका विभिन्न सत्र र छलफलका क्रममा सहभागी हुँदै असोज 10 गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमणका दलमा उहाँका प्रमुख सल्लाहकार कुमार बेन्जन, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परिया र फोटोग्राफर विनय साख्या लगायतका जम्मा 7 जनाको टोली मात्र रहेका छन्। नेपाली कांग्रेसले तहगत संरचनामा समावेशिता सहित महिला, युवा, अल्पसंख्यक, अपाङ्गता भएका लगायतको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। टोलदेखि केन्द्रसम्म रहेको 8 दलका तहका संरचनामा 33% महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने हरेक तहमा युवा प्रतिनिधित्वको सुनिश्चित गरिएको छ। यसअघि भएको विधानको व्यवस्था भन्दा संशोधित विधान महिला र प्रतिनिधित्व उद्धार देखिएको छ। टोल समिति नै महिला, युवा, दलितको प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाएको छ। 18 सदस्य हुने वडामा 2 उपसमिति मध्ये 1 महिला हुनुपर्दछ भने 7 प्रत्यक्ष निर्वाचित हुँदा 2 महिला, 1 दलित र 1 30 वर्ष मुनिको युवा हुनुपर्ने विधानमा उल्लेख गरिएको छ। समावेशितालाई टेक्दै समाजका विभिन्न पक्षलाई समेट्ने गरी विधान बनेको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताउनु भएको छ। महिला, युवा, त्यसै गरी विज्ञ, अल्पसंख्यक, अपाङ्गत भएका सबैको प्रतिनिधित्व हुने गरी संरचनामा हुने पौडेलले बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ जीवन दिन नीति, नेतृत्व र कार्यशैलीमा आमूल सुधार सहितको बहुआयामिक पुनर्गठनको प्रस्ताव अगाडि सारिएको छ। सोमबार राजधानीमा जारी प्रदेश पार्टीको तेस्रो केन्द्रीय कमिटिको बैठकमा बुधबार आफ्नो लिखित धारणा राख्नुहुँदै उपमहासचिव भट्टराईले वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव शीर्षकमा लिखित धारणा प्रस्तुत गर्दै यस्तो माग गरिएको हो। प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले बिहोरीको पराजय, भदौ 23 र 24 घटनाक्रम र प्राकृतिक विपत्तिको सन्दर्भमा जोड्दै उहाँले पार्टीलाई यथास्थितिमा घेराबाट बाहिर निकाल्न निर्मम आत्मसमीक्षा र पूर्ण पुनर्गठन अनिवार्य रहेको स्पष्ट पार्नु भएको छ। यस्तो अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने समेत बताउनु भएको छ र पार्टीले भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट सम्मानजनक रूपमा विदाई लिएर नयाँ नेतृत्वको लागि मार्ग प्रशस्त गर्नका लागि समेत आग्रह गर्नुभएको छ।
भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको बेपत्ता तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि चीन सरकारले उपकरण तथा सामग्री प्रदान गरिएको छ। चीन सरकारले नेपालको विज्ञान तथा प्रविधि विज्ञ प्रतिष्ठान नास्ट्रलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण तथा सामग्रीहरू उपलब्ध गराएको छ। बुधबार विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्री महावीर पुणको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत जाङ माओङ मिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री र प्रविधि नास्टलाई हस्तान्तरण गरिएको हो। मंगसिरमा पार्टीको केन्द्रीय महाधिवेशन ठुङ गर्ने ठुङ्गो लगाएको राप्रपा र प्रदेश अधिवेशनको चटारोमा छ र मंगसिर 26 गतेदेखि 28 गतेसम्म काठमाडौँमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न गरेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका बनाएको राप्रपाले मसान्तसम्म 72 जिल्लाको अधिवेशन गरिएको छ। हालै भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट धादिङलाई पनि अधिवेशनको तालिकामा विशेष सुविधा दिएको राप्रपाले ती जिल्लालाई असोज 15 गते भित्र अधिवेशन गर्न समयमा नै प्रदान गरिएको छ। यसै गरी राप्रपाले भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेका जुम्ला धनकुटालाई समेत सोही समय अवधिभित्र महाधिवेशन गर्न मौका दिएको छ। स्थानीय तह र जिल्ला तहको अधिवेशनमा राप्रपा सबै प्रदेश अन्तर्गत अधिवेशनमा जुटेको छ। राप्रपाले सातै प्रदेशको अधिवेशन एकै दिन असोज 21 गते गर्ने मिति समेत तयार गरेको छ। राप्रपाले असोज 15 गतेसम्म सक्रिय सदस्यताको आवेदन दिने र फारम प्रविष्ट गर्ने समय पनि निर्धारण गरिएको छ। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयको कार्यकारी निर्देशकमा श्रेष्ठलाई शपथ ग्रहण गराएको हो। शपथ ग्रहण कार्यक्रममा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्ण काम गर्न र कार्यकारी निर्देशक श्रेष्ठलाई निर्देशन दिनुभएको छ। उहाँले मन्त्रालय र माताहातका निकायसँग उच्च समन्वय गरी काम गर्न पनि सुझाव दिनुभएको हो। भोटेकोशी बाढ़ी कारण चुनौतीपूर्ण अवस्था कायम मुकायम कार्यकारी निर्देशकमा सफल कार्य सम्पादन गर्नुभएकोमा मन्त्री श्रेष्ठले नवनियुक्त कार्यकारी निर्देशकलाई धन्यवाद समेत व्यक्त गरिएको छ। यातायात व्यवसायीहरूले बिहिबार आजदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भागमा भारी वर्षा भइरहेको र बाढ़ी र पहिरो उच्च जोखिममा रहेको भन्दै अति आवश्यक बाहेक लामो धुरी र रातीको समयमा यात्रा नगर्न आग्रह गरिएको हो। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपद तथा उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक र आम यात्रु हरूलाई पनि विशेष सावधानी अपनाउन अपील गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्व सूचनालाई आधार मान्दै बिहिबार मान्दै महासंघले सार्वजनिक सूचना जारी गर्दै बिहिबार आजदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु पूर्व बाटोको अवस्था र मौसमको अवस्थामा अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अति आवश्यक नपरेसम्म टाढाको र रातीको समयमा यात्रा नगर्न पनि महासंघसँग आग्रह गरिएको यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अनुरोध गरिसकेको छ। सोही अनुसारको यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरूलाई समेत सचेत गराएको छ। रसुवा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले बगाएको त्रिशुली नदीमाथिको पुल पुनः सञ्चालनमा आएको छ। एक महिनादेखि त्रिशुली वरिपरिमा शास्ती भोग्दै आएका स्थानीयवासीले केही राहत मिलेको छ। भदौ 10 बाढ़ीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोड गढ़ी र तारकेश्वर दुई जोड्ने पिमलटार जागरम झोलंगे पुल स्थानीय तारकेश्वर गाउँपालिकाको सक्रियता तथा प्रदेश सरकार सहितको सहयोगमा निर्माण गरिएको हो। धादिङको सिमानासँगै रहेको यस स्थानमा पुल सञ्चालनपछि नुवाकोट सहित धादिङ जिल्लाका नागरिकहरूलाई सुविधा पुगेको छ। यसअघि बाढ़ीले बगेको र बचेको एकमात्र गल्छी स्थित मोटर पुल मार्फत नुवाकोट धादिङ र रसुवाका नागरिकले आवत जावत गर्दै आएका थिए। झोलङ्गे पुल सञ्चालनपछि मोटरसाइकल वरपर गर्न सुविधा समेत थपिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फ्लाइ दुबईको पहिलो नियमित आवासीय अन्तर्राष्ट्रिय उडान हिजो साँझ 6:18 अवतरण गरिएको छ। फ्लाइ दुबईको 166 सीट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेको, पोखरासँगै नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब 4:30 पछि साँझ पोखरामा अवतरण गरिएको हो। विमान पोखरा आएपछि विमानस्थलमा पानीको फोहोरा सहित परम्परागत रूपमा स्वागत गरिएको छ। उडानमा 113 यात्रु आएका थिए भने फर्किँदा 153 जना यात्रु लिएर साँझ 7:15 फर्किएको थियो। पहिलो उडानबाट पोखरा आएका यात्रुलाई पोखरा पर्यटन परिषदको गोवामा खादा माला र उपहार सहित स्वागत गरिएको थियो। साझा खबरमा अब विदेशको खबर। दक्षिण अफ्रिकाको डरबान शहर नजिकै एक घरभित्र भएको गोलाबारीमा कम्तीमा 11 जनाको ज्यान गएको छ। प्रहरीको अनुसार मंगलबार राति बन्दुकधारीहरूबीच क्याखु टाउड स्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका 14 जनामाथि गोली चलाएको थियो। गोली चलाएर घटनास्थलमा 10 जनाको ज्यान गएको थियो भने 4 जना अस्पताल लगिएकोमा उपचारको क्रममा थप 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार घाइते र मृतक मध्ये केही व्यक्ति अझै पनि अवैध गतिविधि सम्बन्धी घटनामा रहेको प्रहरीले निगरानी गरिएको छ। गोलीकाण्डको कारण अहिलेसम्म स्पष्ट छैन। यद्यपि दुई प्रतिद्वन्दी समूह बीचको विवादका कारण घटना भएको हुन सकिने सम्भावनालाई प्रहरीले अस्वीकार भने गरिएको छैन। साझा खबरमा अब खेल खबर। खेल खबरमा विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिजसँग ताइपेई चाइनिजसँग पराजित भएको छ। जापानको तेकाई सिटी जन जेसनिसमा बुधबार भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। असोज 8 आजदेखि 11 गतेसम्म बीपी लोक मार्गको रात्रिकालीन सवारी आवागमनमा रोक। न्यूयोर्क पुग्यो प्रधानमन्त्री शाह, महासभामा आज बिहिबार सम्बोधन गर्नुहुँदै। कांग्रेसको 8 तहमा हुँदै 45,000 महिला र 13,000 भन्दा बढ़ी युवाको प्रतिनिधित्व। योगेश भट्टराईद्वारा एमालेको बहुआयामिक पुनर्गठन प्रस्ताव, ओलीको राजीनामा माग। आजदेखि लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह। दक्षिण अफ्रिकामा पार्टी चलिरहेको घरभित्र गोलबारी, 11 जनाको मृत्यु। र विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डी चाइनिज ताइपेईसँग नेपालको हार। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहिबार, सेप्टेम्बर 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र 5 संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विश्व एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराँतेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम, पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मातहतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ, सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुन सक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यून चापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट तीन दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। दुई वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: महासंघीय विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढङ्गबाट वर्षा हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय संवादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
1: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
2: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुंगोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ी पछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण, 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
2: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना

0: सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोटेकोशी वादीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घरदैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए रासोपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाए अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। इत्यादि बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको हो। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोक
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
5: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
5: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
5: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने, महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्। ती कुराहरूमा पनि ध्यान दिनु पर्यो।
0: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
5: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बाल बालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने करातेमा नेपाललाई कास्य।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा। विभिन्न विषयमा समसामयिक राजनैतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका दुई चार टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ। र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिले लालित प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम वेबसाइट cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यलाई केन्द्रित गर्नेछौं।
1: कार्यक्रम पोषण संवादको आज भएको सीमित स्रोत साधनबाट पोषिलो खानेकुरा कसरी बनाउने भन्ने विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज स्टुडियोमा हुनुहुन्छ पोषणविद रुबिना कार्की, यहाँलाई स्वागत छ।
2: नमस्ते, धन्यवाद मलाई कार्यक्रममा बोलाउनु भएकोमा।
1: रसुवा बाढी जोडिहालौं। रसुवा बाढी गइसकेपछि त्यहाँनिर खाद्यान्नको अभाव भइरहेको छ। जति पनि राहत पुगेको छ ती राहत साधन जुन चीजबीजहरू छन् ती चीजबीजहरूबाट पनि पोषिलो खानेकुरा चाहिँ कसरी बनाउन सकिन्छ होला, यहाँलाई मेरो पहिलो प्रश्न।
2: अहिलेको जुन अवस्था छ, हामीले पोषण भन्दा पहिला त त्यो खाना सुरक्षित छ कि छैन नै पहिला त्यसलाई इन्स्योर गर्नु पर्यो। अब पानी पनि कस्तो छ, हामीले खाना पकाउने पानी सुरक्षित छ कि छैन त्यसमा पहिला ध्यान पुर्याएर बल्ल पोषणको कुरा गर्न मिल्छ। अब यदि हामीले जुन पानी प्रयोग गरिरहेको छौँ पकाउनको लागि त्यो नै सुरक्षित छैन भने जतिसुकै पोषक तत्व होस् खानामा हाम्रो शरीरले त्यसलाई लिँदैन र त्यसको सट्टा हामीलाई अझ अरू रोगहरू लाग्न सक्छ। त्यही भएर चाहिँ हामीले पहिला चाहिँ सुरक्षित खाना दिनु पर्यो, त्यो पछिको कुरा चाहिँ पोषण। अब तपाईँले सोध्नु भएको कुरा जस्तै भएकै स्रोत साधनबाट चाहिँ कसरी पोषक पोषिलो खानाहरू कसरी प्राप्त गराउने उहाँहरूलाई भन्दाखेरि चाहिँ जे जस्तो छ, जस्तै भटमास भयो, जुन त्यही फल्ने कुराहरू हुन्छ, भटमास भयो, कोदो भयो, फापर भयो, त्यस्तै कुराहरूलाई चाहिँ हामीले संलग्न गर्न सक्छौँ। ना कि अब जुन चाउचाउ बिस्किटमा मात्रै, त्यो नराम्रो भन्न चाहिन मैले, तर त्यसमै मात्रै चाहिँ केन्द्रित नहुने, जे जति त्यहाँ स्रोत साधन छ त्यसलाई पनि कसरी अब त्यसलाई मिठो बनाएर, बालबालिकाको कुरा गर्यो भन्दा हामीले जाउलो मात्रै दिएर त खानु हुँदैन, कसरी त्यसलाई मिठो बनाएर र मिठोको साथसाथै चाहिँ कसरी सुरक्षित रूपमा चाहिँ त्यसलाई बनाएर खुवाउने भनेर पनि हामी त्यसमा पनि ध्यान दिनुपर्छ।
1: स्थानीय स्तरमा उपलब्ध भएका खानेकुराहरू पोषिलो हुन्छन्, ती खानेकुराहरूलाई चाहिँ प्राथमिकताका साथ राख्यो भनेदेखि चाहिँ राम्रो हुन्छ भन्ने हो।
2: हजुर, हामीले अरू कुराहरू जुन अब उहाँले चाउचाउ बिस्किटहरू पनि खाइरहनु भएको होला त्यसलाई नराम्रो नभन्दै, अब त्यसका साथसाथै चाहिँ अरू के छ स्रोत साधनहरूमा, जस्तै मैले अहिले भर्खर पनि भने कोदो, फापर, मकैहरू हुनसक्छ, भटमास हुनसक्छ, किन भन्दा हाम्रो शरीरलाई चाहिने विभिन्न तत्त्वहरू हुन्छ, जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, त्यो सबै चाउचाउ बिस्किटबाट

0: हुन सक्छ, दाल भयो, त्योबाट हामीले प्रोटिन जन्य कुराहरू अब अभाइलेबल छ भने अन्डा, दुध, दही यो सबै पनि खानु पर्यो. त्यसका साथसाथै अब हामीलाई एनर्जी दिने खानेकुराहरू भयो, जस्तै कोदो, मकैहरूको कुरा भयो, त्यो भयो. र अब छ भने तेल पनि अब हामीले पकाउने माध्यम बनाएर पनि दिन सक्छौँ. त्यसरी चाहिँ हामीले सबै कुरा प्राप्त गर्ने, सबै पोषक तत्त्वहरू प्राप्त गर्न सक्छौँ. र त्यसका साथसाथै हामीले धेरै कुरा धेरैचोटि हामीले मिस गर्ने भनेको चाहिँ खनिज तत्त्वहरू. सो त्यो खनिज तत्त्वको लागि सागसब्जी हुनसक्छ, या अब अहिले कुन तरकारीहरू छ सिजनमा, या कुन फ्रुट्सहरू अभाइलेबल छ त्यसलाई पनि हामीले खानामा इन्क्लुड गर्नुपर्छ. अब यो भन्नको साथसाथै चाहिँ के हुन्छ भन्दा बारीले चुटेको खानेकुराहरू पनि हुनसक्छ. जस्तै अब कुनै बालीहरू,
1: बारीको पानीले छोएको बाली,
0: बारीको पानीले छोएको बालीहरू हुनसक्छ. अब त्यो खाँदाखेरि चाहिँ हामीलाई झन् फाइदा हुनुको साटो नोक्सान हुन्छ.
1: यसमा चाहिँ अब जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा हेर्दाखेरि चाहिँ राहतको नाममा धेरै जसो चाउचाउ, बिस्कुट अनि चिउरा, दालमोट चाहिँ एकदमै धेरै पुगेको छ. र कतिपय होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका जो हुनुहुन्छ उहाँहरूले चाहिँ दिउँसो खाजाको रूपमा चाहिँ प्राय जसो त्यस्तै चिजबिजहरू चाहिँ खाइरहनु भएको पनि देखियो. चाउचाउ बिस्कुटलाई यहाँले अब नराम्रो त भन्न मिल्दैन भनेर अघि नै भनिसक्नु भइसक्यो होइन. सो यो चाउचाउ बिस्कुट, चिउरा, दालमोट जस्ता सुक्खा खानेकुरा र प्याकेटमा आउने खानेकुरा छन् तिनलाई पनि पोसिलो चाहिँ कसरी बनाउन सक्छौ त त्यसो भए?
0: अब जस्तै चाउचाउको सन्दर्भमा कुरा गर्ने हो भने त्यसमा हामीले पकाएर खाने, फेरि भने पकाउँदाखेरि सुरक्षित पानी प्रयोग हुनु पर्यो पकाएर खाने. र त्यसमा अब जे जस्तो सिजनमा भएको तरकारीहरू, सागसब्जी हुनसक्छ, अरू तरकारीहरू हुनसक्छ, त्यो राख्ने, अन्डा राख्ने, त्यसरी चाहिँ हामीले त्यही चाउचाउलाई पनि अलिकति पोषण दिने खानेकुरा बनाउन सक्छौँ. अब बिस्किट खाँदाखेरि फुका भन्न सजिलो होला, तर अब यदि दुध अभाइलेबल छ भने दुधसँग बिस्किट खाने, या फलफूलहरू त्यसका साथसाथै फलफूल पनि खाने. तिनीहरू खानेकुरा आफैमा नराम्रो भनेर चाहिँ भन्न मिल्दैन, किनकि यस्तो अवस्थामा त्यो खानेकुराहरूले नै ज्यान बचाइरहेको हुन्छ. भुइँचालोको कुरा भयो, या अहिले जुन बाढीको सिचुएसन भयो, त्यसमा त्यो खानेकुराहरूले धेरै साथ दिएको छ मान्छेहरूलाई. सो त्यो खानै हुँदैन भन्ने चाहिँ होइन, तर त्यसमा चाहिँ पोषण एड गर्ने धेरै तरिकाहरू चाहिँ हुन्छ.
1: जस्तो सुरुवाती दिनमा एक दुई दिनसम्म यहाँले भने जस्तै चाउचाउ बिस्कुट त्यो हाम्रो चाहिँ बाँच्ने आधार नै बन्यो होइन. तर लगातार चाउचाउ बिस्कुट, चिउरा, दालमोट मात्रै खाइरहँदाखेरि त त्यसले शरीरमा कतै न कतै हानि पनि पुर्याउन थाल्छ कि भन्ने चिन्ता पनि छ नि त्यतातिर. त्यो हुँदै गर्दाखेरि चाहिँ अब अहिले 10 गते गएको बाढी, आज असोज 2 गते भइसक्यो होइन. यतिका दिनसम्म आइसक्दाखेरि पनि चाउचाउ बिस्कुट चिउराकै भरमा बाँच्नु पर्यो भने त शरीरलाई पक्कै पनि बेफाइदा गर्ला होइन. अब त्यसमा तपाईँले देख्नु भएको चाहिँ जस्तो होल्डिङ सेन्टरमा बसिरहेका बेला बिहानको खानामा हामीले के बनाउन सक्छौँ, दिउँसोको खाजामा हामीले के खुवाउन सक्छौँ, साँझ के हुन सक्ला त?
0: जस्तै बिहानको कुरा गर्दाखेरि सबैभन्दा सजिलो अन्डा, यदि माछा मासु खानु, अब अहिलेको सिचुएसनमा सायद यो खान्छु यो खान्न भन्ने पनि त्यस्तो छैन होला.
1: भोक ठुलो हुन्छ,
0: भोक ठुलो हुन्छ, बाँच्न नै ठुलो कुरा भयो. सो अन्डा भयो, या अन्डा खाँदै खान्न भन्ने मान्छेलाई पनि दुध दिन सक्यो, त्यो भयो. त्यसका साथसाथै गिडागुडी छ भने चना, या भटमास छ भन्नुभयो, भटमास पनि दिन सकियो बिहानको खानामा. र अर्को कुरा अब यदि सातु बनाउन सकिन्छ भने भटमास, मकै, जुन त्यही फले
1: चामल पनि छ,
0: चामल भयो. चामल त उहाँले अब दिउँसो पनि खानुहुन्छ, तर अब प्रोटिन पुर्याउनकै रूपमा हेर्ने हो भने चाहिँ अब भटमास भयो, चना भयो, त्यो मात्रै हालेर पनि सातु बनाउन सक्यो. त्यसलाई दुधसँग दिने, र सातु र दुधसँगै अन्डा पनि दिने, त्यसरी चाहिँ हामीले बिहानको खानेकुरामा त्यसरी प्रोटिन, कार्बोहाइड्रेट, फ्याट सबै कुरा जुन चाहिन्छ उहाँहरूलाई त्यो पुर्याउन सक्छौ. दिउँसोको खानामा नेपालीलाई दाल भात तरकारी जति
1: प्यारो
0: पनि भन्ने केही पनि हुँदैन, र पोषण तत्त्व दिने पनि केही हुँदैन. सो अब दाल भात तरकारी नै खाने. सो दाल भयो, अनि त्यहाँ फल्ने तरकारीहरू भयो, भात भयो, त्यसले पनि हामीलाई ब्यालेन्स डाइट या सम्पूर्ण आहार चाहिँ पुर्याउन सक्छ. त्यसका साथसाथै दही छ भने झनै राम्रो, किन भन्दा हाम्रो डाइजेसनलाई पनि हेल्प गर्छ त्यसले, त्यसका साथसाथै प्रोटिन पनि दिन्छ. अब साँझको खाजामा के खाने भन्दाखेरि अब फलफूल हुनसक्छ, जे छ त्यहाँ फलफूल, या यसमा हामीले अब बिस्किट ठुक्राउनै हुन्छ भन्ने पनि छैन, बिस्किट दुध खाँदा पनि भयो. साँझको खाजामा चाहिँ अब जे फलफूल हुनसक्छ, फलफूल दिन सकियो. यो समयमा चाहिँ अब के दिन्छ अहिलेको सिचुएसनमा चाहिँ
1: त्यहाँनिर खराहत त टन्नै पुगेको छ होइन, तर दिउँसोको खाजाहरूमा त त्यस्तै चिउ चाउचाउै हुन्छ कि,
0: चिउरा,
1: मोमो, पिज्जा, बर्गर त्यस्तो दिइरहेछन् केटाकेटीहरूलाई, अनि अलिक उहाँलाई चाहिँ त्यही चाउचाउ नै हुन्छ क्या प्राय जस्तो चाहिँ.
0: सो साँझको खाजा

0: चाहिँ हामीले चिउरै छ भने पनि चिउरा दुध चिउरा खान सक्यो, दही चिउरा खान सक्यो, चिउरा अन्डा खान सक्यो. सो साँझको खाजामा त्यो भएर रातिको खानामा त अब दाल भात तरकारी नै पनि खान सकिन्छ. जे हामीले बिहान खान्छौँ त्योभन्दा अलिकति भेराइटीको लागि गेडागुडीको झोल र भात खान सक्यो. तर त्यस्तै अब हामीले यसरी सबै खानाको जुन वर्ग हुन्छ या फुड ग्रुप्स भनिन्छ त्योबाट खाना लियौँ भने चाहिँ हामीले आफूलाई चाहिने पोषण तत्त्वहरू चाहिँ पुर्याउन सक्छौँ.
1: यो बेलामा जस्तो बालबालिकाको लागि चाहिँ पोषणमा ध्यान दिनुपर्ने विषय के छन् होला जुन चाहिँ अहिले छुटाउन हुँदैन जस्तो लागेको तपाईँलाई?
0: जस्तै अब बालबालिका भन्नाले छ महिना मुनिको बालबालिका हुनुहुन्छ भने उहाँलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ जुन भनिन्छ त्यो चाहिँ कन्टिन्यू निरन्तर रूपमा दिइराख्नु पर्यो. बाढीको ऊ छ भनेर चाहिँ त्यसलाई रोक्नु भएन. छ महिनाभन्दा माथिको बालबालिका हुनुहुन्छ भने चाहिँ अब उहाँको लागि त्यति दुधले आमाको दुधले मात्रै पुग्दैन. सो त्यसका साथसाथै चाहिँ अरू खानेकुरा अब यसमा छुट्टै खाना बनाएर खुवाउने अवस्था नहुन सक्छ, इन्धन नहुन सक्छ. सो त्यस्तो कन्डिसनमा चाहिँ हामीले अब ठूला मान्छेहरूलाई जे बनाछौँ त्यसलाई नै थोरै गिलो बनाएर अब दाल भात तरकारी नै हुनसक्छ, थोरै गिलो बनाएर चाहिँ उहाँहरूलाई खुवाउन सक्छौँ. त्यसका साथसाथै सातु दुधको कुरा आयो त्यो पनि हामीले बालबालिकाहरूलाई खुवाउन सक्छौँ. सो त्यसरी चाहिँ हामीले उहाँहरूलाई पोषण तत्व दिन सक्छौँ.
1: अलि ठुला बच्चाहरू जस्तो जो चाहिँ अब स्कूल जाने उमेरका बालबालिकाहरू छन् त्यस्ता बच्चाहरूको लागि चाहिँ अहिले पोषणमा ध्यान दिनुपर्ने विषय चाहिँ के छन् त?
0: यस्ता समूहका बालबालिकाहरूमा कम हुने विशेष गरी कम हुने भनेको चाहिँ प्रोटिन हो. सो अब यस्तो जुन माहौल छ अहिले त्यसमा हामीले प्रोटिन कसरी दिन सक्छौँ भन्दाखेरि जुन हामीले ठूला मान्छेहरूका लागि नै कुरा गर्यौं, अण्डा दुध दही गेडागुडी यही सबै खानेकुराहरू चाहिँ उहाँहरूलाई पनि त्यही दिने हो. तर हामी बालबालिकाहरूको कुरा गर्दाखेरि चाहिँ उहाँहरूको बढ्ने उमेर हो. सो हामीले भन्दा अलिकति बढी खानु पर्ला तर जे जस्तो हामीले अडल्ट्सले नै खाए ठूला मान्छेहरूले नै खाइरहेछौँ त्यही नै हामीले उहाँहरूलाई दिन सक्छौँ.
1: जस्तो अब खानेकुराको कुरा गर्दाखेरि चाहिँ अब हामीले कोदो मकै भटमासको कुरा गर्दै गर्दाखेरि चाहिँ कतिपयलाई अब त्यो मिठो लाग्दैन नि त, होइन? मिठो नलाग्न सक्छ. ती चिजहरूलाई पनि रैथाने चिज बीजहरू छन् नि जुन त्यसलाई चाहिँ अझ मिठो तरिकाले बालबालिकाको अगाडि चाहिँ कसरी प्रस्तुत गरिदिन सक्छौँ?
0: दाल भात नमन पर्ला होइन उहाँहरूलाई. सो दाललाई नै हामीले तपाईँहरूलाई थाहा छ होला बारा जस्तो बनाउँछौ नि. सो दालको रोटी बनाएर खुवाउन सकियो या मामलाई अब खानालाई भुटेको भात त मनपर्छ, अण्डाहरू त्यसमै हालेर भुटेको भात अण्डा तरकारीहरू हालेर भुटेको भात बनाएर खुवाउन सकियो या रोटी यदि पिठो उपलब्ध छ भने चाहिँ त्यसकै विभिन्न परिकारहरू बनाएर चाहिँ खुवाउन सकिन्छ. जस्तै हलुवा हुन सक्यो घिउ हालेर, थोरै घिउ तेल जे छ घिउ चिनी हालेर या सक्खर जे छ त्यहाँ जे अभाइलेबल छ त्यसकै हिसाबमा चाहिँ हामीले बनाएर खुवाउन सक्यो. अब पिठो भनेर रोटी सुक्खा रोटी नै दिनुपर्छ भन्ने चाहिँ छैन.
1: परौठा बनाउन सक्यो.
0: अब के स्रोत साधनहरू छ त्यसलाई हेरेर चाहिँ हामीले त्यसमा ध्यान दिएर चाहिँ अब खानेकुराहरूको परिकारहरू बनाउन सकिन्छ.
1: त्यसमा चाहिँ अब जसले आश्रय स्थल व्यवस्थापन गरिरहनु भएको छ उहाँले चाहिँ के ध्यान दिनु पर्ला? खानेकुरा को सरसफाई, अघि यहाँले स्वच्छ खानपानको कुरा गर्नुभयो होइन, त्यस सँगसँगै पोषण पनि जोडेर हेर्दा
0: पहिला त प्राइमेरी कुरा भनेको त स्वच्छ पानी नै हो. जुनमा हामीले खाना बनाउँछौ, हात धुन्छौ, दाँत माझ्छौ त्यो शुद्ध स्वच्छ हुनु पर्यो. सो अब हामीले स्वच्छ पानी कसरी बनाउने भन्ने नै प्रश्न आउला. अब त हामीले योभन्दा अगाडि कुरा गर्दाखेरि चाहिँ जारको पानीहरू त पुगिरहेको छ या मिनरल वाटरहरू अभाइलेबल छ भन्ने कुरा भयो. तर अब सधैँ त्यसमै निर्भर पनि हुन सकिँदैन. सो त्यहाँको पानीको स्रोत जुन छ, अब बाढीकै पानी त हामीले त्यसलाई प्रयोग गर्नै मिल्दैन किनभने त्यसबाट संक्रमणहरू हुन सक्छ. तर जुन घरका पानी घरको धाराबाट आउने पानीहरू छ यदि हेर्दा सफा छ भने पनि त्यो सुरक्षित हुन्छ भन्ने चाहिँ छैन. त्यही भएर अब सबसे सजिलो भनेको पानी उमालेर खानु भयो. उमालेर रूम टेम्परेचरमा राखेर ढक्कन लाएर अब त्यसलाई छोपेर राख्नु पर्यो ताकि अरू किटाणुहरू नआओस्. सो त्यसरी पानीलाई सुरक्षित राखेर त्यो पानी चाहिँ हामीले पकाउनमा प्रयोग गर्न सक्यौं. अर्को भनेको अब कुनै पानी धाराबाटै आउने पानी पनि फोहोर देखिने पानीहरू पनि हुन्छ. सो त्यस्तो छ भने चाहिँ मलमलको कपडामा त्यसलाई पहिला फिल्टर गरेर बल्ल त्यो पानी उमालेर अनि भाँडामा राखेर छोपेर राख्नु पर्यो,
1: छान्नु पर्यो मलमलको कपडामा.
0: यदि हेर्दै मलिलो देखिन्छ भने सकबाट त्यो नखाएकै ठिक छ. तर अब केही पनि छैन भने चाहिँ त्यसरी मलमलको कपडाले त्यसलाई फिल्टर गरेर बल्ल त्यसलाई उमालेर खानु पर्यो. खानु पर्यो या आफ्नो जे जस्तो छ, जस्तै मुखमा लाग्छ जुन ब्रस गर्दा भयो मुखको स्रोतबाट पानी त्यसमा पनि जान्छ। सो त्यस्तो अवस्थामा चाहिँ हामीले सुरक्षित पानीहरू युज गर्नु पर्यो। अब सुरक्षित पानी प्रयोग गरेर बनाएको खाना चाहिँ अब कसरी त्यसलाई पोषित बनाउने भन्ने कुरा आयो। अब त्यही हो जुन बिहानको कुरा गर्यो हामीले, गेडागुडी छ भने गेडागुडी अन्डा दुध दही यो भएको अवस्थामा चाहिँ यही खानेकुराहरूमा केन्द्रित भएर हामीले बिहानको खानेकुराहरू खान सक्यौं। दिउँसोमा दाल भात तरकारी जे छ तर ती जे अभाइलेबल छ त्यसको हिसाबमा पकाएर खान सकियो। बेलुकी पनि अब राति सकिन्छ भने रोटी तरकारी दही दुध यो जुन जनावरको स्रोतबाट आउने हुन्छ, दुध दही भयो अब माछा मासु अण्डा भयो यो सबै पनि हामीले हाम्रो खानामा चाहिँ इन्क्लुड गर्यो भने चाहिँ हामीले प्रोटिन पनि पर्याप्त पाउँछौँ र साग सब्जी तरकारी फलफुलहरू पनि हामीले खायौँ भने चाहिँ खनिज तत्व जुन चाहिन्छ हामीलाई त्यो पनि पुर्याउन सक्छौँ।
1: सरसफाई सँगसँगै स्वच्छ खानपान र पोषणमा पनि ध्यान दिनु पर्यो भने
0: सबसे पहिला सरसफाई त्यो पछि पोषणको कुरा गरिन्छ।
1: जस्तो अब अहिले जाँदा बाढी गयो ती क्षेत्रहरूमा चाहिँ स्थानीय स्तरमै उपलब्ध भएका खानेकुराहरू चाहिँ के छन् होला, त्यो उपलब्ध भएका साधनहरूलाई चाहिँ कसरी कसरी पकाएर खान सकिन्छ होला?
0: नुवाकोट भयो, रसुवा भयो, त्यहाँ पाउने खानेकुरा भनेको धादिङ पनि भयो, त्यहाँ पाउने खानेकुरा भनेको कोदो मकै फापर कुनै कुनै ठाउँमा माथिल्लो भेगहरूमा फापर कोदोहरू पनि पाइन्छ, चामल नै पाउन सकिन्छ, भटमास भयो यो सबै त्यही नै उपलब्ध हुने खानेकुराहरू भयो। अब भटमास हामीले अघि पनि मैले भनेको थिएँ त्यसलाई धुलो बनाएर पहिला भुटेर धुलो बनाएर सातुको रूपमा भटमासमा चना हालेर त्यसलाई भुटेर सातुको रूपमा बनाएर राख्न सक्यो। अब त्यो भनेको ड्राई कुरा भयो, दुधसँग हाले मिसाएर अब जुन बेला पनि खान मिल्यो नि त, सो कन्भिनियन्ट हुन्छ। सो दुधसँग पानीसँग हालेर चाहिँ हामीले त्यो सातु खान मिल्यो। अर्को भनेको अब मकै नै भयो, मकैको हामीले पिठो पनि बनाउन सक्छौँ,
1: खानालाई
0: भयो, रोटी खान भयो, अनि त्यसका साथसाथै मकै हामीले उसिनेर पनि खान सक्छौँ। अब बच्चाहरूलाई खुवाउनको बालबालिकाहरूलाई खुवाउनको लागि चाहिँ त्यसमा अब हामीले नुन प्याज यो सबै हालेर पनि मकैलाई तरकारी जसरी पकाएर पनि खुवाउन सक्छौँ। अर्को भनेको त्यसमा थोरै चिनी हालेर घिउमा भुटेर पनि मकैलाई चाहिँ अलि स्वादिलो बनाएर चाहिँ बच्चाहरूलाई खुवाउन सक्छौँ। मकै भयो, फापरको रोटी बन्छ, ढिँडो बन्छ, कोदोको त्यस्तै ढिँडो बन्ने भयो, रोटी बनाएर खुवाउन सकिन्छ। या अब रोटीमा पनि हामीले सुक्खा रोटी भन्दा पनि त्यसमै प्याज अनि धनियाँ मरमसलाहरू हालेर चाहिँ स्वादिलो बनाएर बालबालिकाहरूलाई विशेष गरी त्यसरी पनि खुवाउन सकिन्छ।
1: खानेकुरासँगै अब यहाँले भन्नुभएको खानेकुराहरू त्यहाँ उपलब्ध छन्, बालबालिकाले खाइरहेछन् रेगुलर जस्तै, होइन अब अण्डाको कुरा दिने पछि पनि खाइरहेछ, होइन यो खानेकुरा दिने कुरामा चाहिँ सन्तुलित बनाउन चाहिँ कतिको जरुरी छ?
0: विपदको अवस्थामा सन्तुलित आहार जुन एउटा नर्मल मान्छेलाई या नर्मल सिचुएसनमा हुन्छ त्यो रहँदैन, बन्दा हुन सक्छ जे छ अहिले सिजनमा त्यो खाने, किन भन्दा माटोमा धेरै लाइक अब जस्तै सागको कुरा गऱ्यौँ त्यसमा धेरै किटाणुहरू हुन सक्ने चान्स हुने भयो जुन बारीको पानीले ऊ भएको भएर, त त्यसका साथै अरू तरकारीहरू पनि छन् नि त, काउली भयो, बन्दा भयो, सिमी बोडी यो सबै जे जे छ त्यसलाई नै हामीले खानामा कसरी राखेर रा, हामीले खनिज तत्वहरू पुर्याउने भन्ने कुरा आयो। अर्को त्यसका साथसाथै फलफूल हुन सक्छ, अब केरा भयो, अरू स्याउ हुन सक्छ, सो त्यो फलफूललाई पनि आफ्नो खानेकुरामा दिने उहाँहरूलाई खानेकुरामा दिने, अनि दुध दही यो सबै कुराहरूबाट चाहिँ हामीले जो सायद सबै न्युट्रियन्ट नपुग्ला, सबै पोषक तत्वहरू उहाँहरूलाई नपुग्ला, तर हामीले सक्दो जे जस्तो छ त्योबाट चाहिँ उहाँहरूलाई अहिलेको लागि अहिलेको सन्दर्भमा चाहिँ हामीले उहाँहरूलाई पुर्याउन सक्छौँ। त्यसरी
1: अलिकति अब हामीले पोषणको कुरा गर्दै गर्दाखेरि चाहिँ पोषणयुक्त खानेकुरा भन्ने बित्तिकै चाहिँ एकदमै धेरै महँगो अलि पैसा तिरेर हुन्छ नि, अब काजु बदाम किसमिस त्यस्तो खालको खानेकुरा चाहिँ इमेजिन हुन्छ कि टक्क दिमागमा, होइन पोषिलो खानेकुरा चाहिँ महँगो नै हुन्छ के हुन्छ?
0: जरुरी छैन कि पोषिलो खानेकुरा महँगो हुन्छ, जस्तै भटमासकै कुरा गरौँ त्यसमा हामीलाई चाहिने प्रोटिन पर्याप्त मात्रामा हुन्छ, तर त्यो अब त्यही फल्ने भएको भएर महँगो हुँदैन। त्यसका साथसाथै भटमासबाट बन्ने अरू कुराहरू पनि हुन्छ, जस्तै सोया चङ्क त्यो तपाईँलाई थाहा सोया बडीहरू हुने भयो, त्यसका साथसाथै अब तोफू बन्छ, यो सबै हामीले अफोर्ड गर्न सक्ने मूल्यमै पाइन्छ।
1: अरू तर सोयाबिन भयो, तोफू भयो, यो चाहिँ यसमा चाहिँ भिटामिन अथवा पोषक तत्व नै हुँदैन, किनभने त्यो सबै रस चुसिसकेको हुन्छ भन्ने खालको पनि छ कि समुदायमा चाहिँ।
0: हामीले एउटा कुरा के बुझ्नुपर्छ भने एउटा खानेकुराबाट मात्रै सबै कुरा प्राप्त गर्न सकिँदैन, त्यही भएर हामीले भेराइटीको कुरा आउँछ यसमा, डाइभर्स खानेकुराको कुरा आउँछ,
1: सन्तुलित भोजन,
0: सन्तुलित आहार कसरी आउँछ त धेरै खानेकुराहरूबाट मिलेर। एउटै खानेकुरामा भटमास खाएर सबै पुग्छ मलाई भनेर सोच्नु भएन, सोयाबिन खाएर सबै पुग्छ भनेर सोच्नु भएन, तर केही न केही त दिन्छ, त्यसले प्रोटिन दिन्छ। अब त्यसका साथसाथै अरू खानेकुराहरू, अब अरू खानेकुरा जस्तै मकै अनि चामल भयो, पिठोको कुरा जस्तै भयो, हाम्रो कोदो फापरको कुरा गर्यो, त्योबाट हामीलाई एनर्जी दिने कार्बोहाइड्रेट पाउन सक्छौ, त्यसका साथसाथै फाइबर, आइरन, क्याल्सियमहरू पनि पाइन्छ। तर सबै खाने सबै कुरा चाहिँ एउटै खानेकुराबाट चाहिँ हामीले खोज्नु गल्ती हो।
1: हाम्रो स्थानीय स्तरमै उपलब्ध जुन खानेकुरा छन् ती खानेकुराहरू पनि हाम्रो शरीरको लागि पोषणयुक्त छ, त्यो उत्तम छ समग्रमा भन्दा, छोट्याएर भन्दाखेरि।
0: हजुर, अब हामी दुध दहीकै कुरा गरौँ, जुन त्यही उपलब्ध हुने कुराको भयो, त्यसमा प्रोटिन छ, जुन चाहिने चिल्लो पदार्थहरू छ, चिल्लो पदार्थले सोच्ने जस्तै फ्याट सोल्युबल भाइटामिन भनिन्छ त्यो छ, सो त्योबाट पनि हामीले धेरै कुराहरू पाउन सक्छौँ। त्यहाँ पाउने अन्नहरू चामले भयो, कोदो फापरमा धेरै मात्रामा खनिज तत्वहरू पाइन्छ, त्यसै गरी अब जुन लोकल खानेकुराहरू हुन्छ, तरकारीहरू भयो, फलफूल भयो, त्यसमा पर्याप्त मात्रामा भिटामिन मिनरल्सहरू पाइन्छ। सो महँगो हुनुपर्छ या विदेशबाट नै आयात भएको हुनुपर्छ या अब त्यसको अङ्ग्रेजीमा एकदमै राम्रो सुनिने नाम हुनुपर्छ भन्ने चाहिँ छैन।
1: अब अलिकति कुरा गरौँ, कुन चिज चाहिँ अहिले खानु हुँदैन जसले चाहिँ पोषणमा पनि प्रभाव पार्छ, स्वास्थ्यमा त यसै पनि प्रभाव पार्ने भयो तपाईँले देख्नु भएको?
0: एउटा नर्मल सन्दर्भमा भन्नुभयो,
1: बाढी प्रभावित क्षेत्र र नर्मल सन्दर्भमा दुइटैमा,
0: त्यस्तो कुनै पनि एउटा खानेकुरा चाहिँ विष र अर्को खानेकुरा चाहिँ अमृत भन्ने हुँदैन, कन्टेक्स्ट हुन्छ क्या खानेकुरामा। अब कुनै कुरा जस्तै मैले बिस्किटकै कुरा गरेँ, चाउचाउकै कुरा गरेँ, भुइँचालो या अहिलेको जुन एक दुई दिन जुन बाढी पीड़ितहरूलाई उहाँहरूलाई सास दिने काम त्यसले गरेको छ, त्यो नराम्रो एकदमै अब खानै हुँदैन भन्ने कुरा भएन, तर कन्टेक्स्ट इम्पोर्टेन्ट छ। अब अहिलेको सन्दर्भमा यदि पकाउन मिल्ने छ खानेकुराहरू उहाँहरूलाई प्राप्त भइरहेको छ भने चाहिँ धेरै विभिन्न सोर्स जस्तै अब खनिज तत्वहरू को कुरा गरे मैले, फ्रुट्स भेजिटेबल्स सबै भेराइटीबाट चाहिँ खानेकुराहरू खानु पर्यो। सो अब त्यसमा यो नराम्रो यो राम्रो भनेर भन्नुभन्दा
1: अलिकति पोषणमा प्रभाव पार्ने खानेकुराहरू हुन्छ नि, अलिक नकारात्मक प्रभाव पार्ने खानेकुराहरू पनि छन् जुन चाहिँ यहाँ अहिले भन्न एकदमै आवश्यक छ भन्ने खालको।
0: सबसे पहिला त मैले भने सेफ खानेकुरा हुनु पर्यो है। अब यदि त्यो एकदमै पोषण छ त्यसमा तर दूषित छ या त्यसमा संक्रमित पानी हामीले प्रयोग गरेका छौँ भने त्यसले हामीलाई नकारात्मक जुन अब हाम्रो हेल्थ इफेक्ट्सहरू हुने भए आउँछ। अब कुनै खानेकुराहरू जस्तै अब हामीले हेल्थ कन्डिसनको कुरा गर्यौँ भने चाहिँ कुनै खानेकुराहरूले झन् बढी हानि गर्न सक्छ,
1: जस्तो
0: मधुमेह भएको मानिसहरूमा अब उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुरा मात्रै दियो भने उहाँहरूलाई इफेक्ट गर्न नराम्रो इफेक्ट गर्न सक्छ। अब जस्तै हामीले प्रेसर भएको बिरामीहरू हुनुहुन्छ र उहाँलाई चाहिँ नुन मात्रै भएको जस्तै प्याकेटको खानेकुरामा त असाध्यै धेरै मात्रामा सोडियम हुन्छ, सो त्यो त्यस्तो खानेकुराले उहाँहरूलाई धेरै हानि गर्न सक्छ। त्यही मैले भने नि सन्दर्भमा डिपेन्ड गर्छ खानेकुरा राम्रो हो कि नराम्रो हो। मैले यसै अब यो खानेकुरा चाहिँ विष हो, यो खानेकुरा चाहिँ अमृत हो, यो खानुभयो भने 100 वर्ष बाँच्नुहुन्छ, यो खानुभयो भने तुरुन्तै मर्नुहुन्छ भन्ने चाहिँ हुँदैन, सन्दर्भमा डिपेन्ड गर्छ।
1: अब अहिलेको जुन क्षेत्र छ बाढी प्रभावित क्षेत्रहरूको सन्दर्भमा रहेर कुराकानी गर्नु पर्दाखेरि चाहिँ जस्तो यहाँले भन्नुभयो गर्भवतीले खाने खानेकुरा होइन, ज्येष्ठ नागरिकहरू अनि दीर्घरोगीहरू, सुगर प्रेसर, मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले खाने खानेकुराहरू त फरक फरक हुन्छ नि त, तर अहिले होल्डिङ सेन्टरमा अथवा आश्रय स्थलमा चाहिँ एकै खालको खानेकुरा सबलाई पाकिरहेछ, इभन सुत्केरीलाई पनि त्यही खाना, बच्चालाई पनि त्यही खाना, 80 वर्षको वृद्ध मान्छेलाई पनि त्यही खाना छ नि त, यस्तो अवस्थामा चाहिँ के ख्याल गर्नु पर्ला?
0: यस्तो अवस्थामा चाहिँ खानेकुराको पोषणमा ध्यान दिनुपर्छ। अब जस्तै मैले मधुमेहको कुरा गरेँ, उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुराहरू धेरै खानु हुँदैन, सो कार्बोहाइड्रेट केमा हुन्छ जस्तै चामलमा भयो या यस्तै अन्नहरूमा हुने भयो, धेरै मात्रामा आलुमा हुने भयो, त्यसको पोर्सन चाहिँ कम गरेर दाल, गेडागुडी अनि तरकारीहरूको मात्रा बढाएर त्यसरी चाहिँ उहाँहरूलाई दिन सक्यो. अब बाल बालिकाको कुरा गर्ने हो भने उहाँहरूलाई त बढ्ने उमेर हो, झन् बढी प्रोटिन चाहिन्छ. सो त्यसरी नै उहाँहरूलाई गेडागुडीहरू पनि पर्याप्त मात्रामा, अण्डा पर्याप्त मात्रामा दिएर चाहिँ हामीले पोषणमा काम गर्न सक्छौँ. अब डिफ्रेन्ट खानै बन्न सक्दैन भने चाहिँ कुन खानेकुरा चाहिँ कस्तो मानिसहरूलाई चाहिँ हामीले प्रायोरिटाइज गरिदिनुपर्छ, त्यसमा ध्यान पुर्याउनु पर्यो.
1: अब यहाँले भन्नुपर्दाखेरि कस्तो मान्छेलाई कस्तो खानेकुरा नदिने,
0: कस्तो जस्तै मैले रोग भएको मानिसहरूमा, जस्तै मधुमेह भएकै कुरा गरौँ, उहाँहरूलाई कार्बोहाइड्रेट जन्य कुराहरू धेरै दिनु भएन. उहाँहरूको लागि अब प्याकेटबाट आउने खानेकुरा होस् या अन्न जन्य कुराहरूले पनि हानि गर्न सक्छ. प्रेसर भएको मान्छेहरूलाई त्यस्तै जुन हामीले प्याकेटबाट आउने खानेकुरामा सोडियमको मात्रा एकदमै धेरै हुन्छ, त्यस्तो खानेकुराहरू चाहिँ दिनु भएन. सकभर नुन कम भएको या खल्लो खानेकुराहरू नै दिनु पर्यो. अब यस्तो अवस्थामा उहाँहरूको औषधिहरू पनि मोनिटर भएको छ छैन, झनै हामीले विशेष गरी चाहिँ खानेकुरामा नै ध्यान पुर्याउनु पर्ने हुन्छ.
1: अब धेरै जसो त्यहाँ प्याकेटका तयारी खानेकुराहरू पुगिरहेछन् होइन, पोषणको दृष्टिकोणबाट चाहिँ यहाँले भन्नुपर्दाखेरि अब पकाएर खानेकुरा खानलाई अलिक फोर्स गर्ने कि अब जे छ प्याकेटकै भए पनि खाऊ यसरी मिलाएर खाऊ भन्ने खालको छ,
0: यो पनि सन्दर्भमा नै डिपेन्ड. अब कुनै ठाउँमा पुगिरहेको होला पर्याप्त राहत, अब खाने अन्न दाल चामल सबै नै बाँडिरहेको होला. कुनै ठाउँ हुन सक्छ जहाँ त्यही चाउचाउमै जीविका उपार्जन गर्नु परेको अवस्था पनि हुन सक्छ. अब त्यस्तो बेलामा हामीले जे छ त्यसमा नै स्वच्छ बनाएर नै कसरी खाने या ब्यालेन्स कसरी त्यसलाई नै गर्ने, जस्तै चाउचाउकै कुरा गर्ने, त्यसमा तरकारीहरू राखेर अण्डा राखेर कसरी बनाउने, त्यो सबै हामीले बनाउने
1: खानुभन्दा पकाएर खानु चाहिँ अलिक राम्रो हो. त्यसो भए
0: सुक्खा खानुभन्दा अलिकति रसिलो भएर खाँदा पक्कै पनि राम्रो हो, र त्यो पानी हालेर मात्रै पनि भएन, त्यसका साथसाथै चाहिँ तरकारी अण्डा मासु जे छ त्यो पनि हाल्नु पर्यो. पानी मात्रै हालेर त्यसमा केही हुन्छ भन्ने छैन, तर सुक्खा भन्दा चाहिँ निन्न पनि सजिलो हुने, डाइजेस्ट गर्न पनि सजिलो हुने चाहिँ पक्कै पनि हुन्छ.
1: अब अहिले कतिपय होल्डिङ सेन्टरहरूमा चाहिँ रेगुलर मात्रामा हामीले भनिरहेछौँ अण्डा र माछा मासुको कुरा गरिरहेछौँ अघिदेखि नै होइन, 20-22 दिनदेखि माछा मासु नपुगेको पनि कुरा छ नि त, खानु पाएको छैन भने कतिले होइन, त्यो खाना नपाउँदै गर्दाखेरि चाहिँ शरीरमा केही प्रभाव पार्न सक्ला अथवा के होला त्यसको विकल्पमा अरू के हुन सक्ला?
0: माछा मासुको विकल्पमा अब दुध दही यदि गइरहेको छ भने दुध दही भयो, त्यसका साथसाथै गेडागुडी भयो, टोफु अब त्यो पुर्याउन सक्यो भने टोफु सोया चङ्क्सहरू भयो, त्यसमा पनि पर्याप्त मात्रामा प्रोटिन हुन्छ. अब हामीले पनिर हुनसक्छ, यो सुन

0: This is WPS Office. Documents, spreadsheets, presentations, and PDF tools. All in one place and completely free. I open, edit.
1: रूप हेरे र कोही पुजिदैन आवाज थुनेर सत्य दबिदैन कर्मवीरले देश बनाउँछन् इतिहास कहिले रुक्दैन
2: टाइम चेक इज 7 AM
3: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, आजको दिनलाई चाहिँ म एउटा जिज्ञासाबाट चाहिँ शुरू गर्न चाहन्छु। त्यो के हो भने, विश्वास गर्ने जीवन सधैँ सहज हुँदैन। कहिलेकाहीँ हामी गलत वातावरण, झुटो बोली र तनावपूर्ण परिस्थितिको बीचमा पनि जिउनुपर्छ अथवा हामी जिइरहेका हुन्छौं। अनि यो अवस्थामा चाहिँ हामीमा बेचैनी आउँदाखेरि चाहिँ त्यस समयमा चाहिँ हामी कसरी स्थिर रहन सक्छौं?
2: भाइ, यो जिज्ञासा तपाईँको मात्रै होइन, हामी सबै मानव जातिको। यी यस्तै कुराहरूलाई हामी आजको अध्ययन तीर्थयात्रीहरूको गीतमा हेर्नेछौ। यहाँ हामी एक पीड़ित हृदयको पुकार, हाम्रो सहायता पहाड़हरूबाट होइन तर स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुबाट आउँछ। उहाँ कहिल्यै सुत्नुहुन्न, कहिल्यै उग्नुहुन्न। उहाँ आफ्ना जनहरूको निरन्तर रक्षक हुनुहुन्छ। दिन होस् वा रात, उहाँको सुरक्षा सधैँ रहन्छ भन्ने एक महान सत्यलाई यो अध्ययनको यात्रामा हेर्दै यो जिज्ञासालाई हामी सम्बोधन गर्नेछौ।
1: भनेपछि दाइ, आजको भजन संग्रहको अध्ययनले चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्द लिन चाहिँ सिकाउने रहेछ, होइन त?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, जीवन एक प्रकारको यात्रा हो। कहिलेकाहीँ हामी संघर्ष, डर र अन्यलको बाटो हुँदै जान्छौं, तर यी भजनहरूले हामीलाई सम्झाउँछन् हाम्रो सहारा परमेश्वर हुनुहुन्छ, हाम्रो सुरक्षा उहाँमा छ र हाम्रो आनन्द उहाँको उपस्थितिमा छ।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आज तपाईँ पनि चिन्ता, असहजता, पीड़ामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई उत्साह र हौसला दिनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
3: प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईंलाई धन्यवाद, स्तुति, प्रशंसाको भेटी चढ़ाउँदै आउँदछौ। विशेष गरेर प्रभुजी, तपाईंले हाम्रो जीवनमा महान कार्य गर्नुभएको लागि, तपाईँको उपकारको लागि, भलाइको लागि, कृपाको लागि धन्यवाद दिन चाहन्छौ। किनकि प्रभु, तपाईँ सधैँ नै हाम्रो स्तुति, प्रशंसा, धन्यवादको योग्य प्रभु हुनुहुन्छ। प्यार प्रभुजी, म प्रार्थना गर्न चाहन्छु प्रत्येक श्रोताहरूको लागि। मलाई थाहा छैन यस बेला उनीहरूको स्थिति कस्तो होला, तर प्रभु तपाईँलाई थाहा छ। यदि तिनीहरू दुःखमा छन्, आँसुमा छन्, बिमारमा छन्, कठिनाईमा छन् भने प्रभुजी, तपाईँ उनीहरूलाई साथ दिनुहोस्, उनीहरूमाथि कृपा गर्नुहोस्, दया गर्नुहोस्, तिनीहरूको समस्याबाट छुटकारा दिनुहोस्, मुक्त गर्नुहोस्। तपाईँको आफ्नो शान्ति, आनन्द उनीहरूको जीवनमा दिनुहोस्। यो वचनाध्यायलाई तपाईँको हातमा राख्छु। यसबाट हामी हरेकलाई आशिषित तुल्याउनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 120 122 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले भजन 120 अध्याय हेर्दै अगाडि बढ्नेछौ। यो 120 अध्यायले हामीलाई भजनहरूको पुस्तकमा नयाँ सिरिज यानि मालामा ल्याउँदछ, जुन 120 अध्यायदेखि 134 अध्यायसम्म हो। र हरेकलाई हाम्रा बाइबलमा स्वर्गीय रोहिणीहरूको स्तुति गानको उपाधि यानि शीर्षक दिएको छ। एकजना अति नै महान हिब्रू भाषाको विद्वानले यसलाई यसरी अनुवाद गरे, यात्री दलहरूका गीतहरू, तीर्थ यात्री दलहरूका गीतहरू, घर वा मुलुक वापसको यात्राको गीत, यी 15 भजनहरू यात्राका बेला गाइने गीतहरू थिए र म सोच्दछु कि तिनीहरूलाई दुई विभिन्न तरिकाहरूमा प्रयोग गरिन्थे। जब बन्धुवाहरू यानि कैदीहरू बाबेलबाट आफ्नो मुलुक यरुसलमतिर फर्किँदा बाटामा यी भजनहरू गाए, तर यी भजनहरूको सबभन्दा आम प्रयोग परमेश्वरको आज्ञा अनुसार हरेक सालमा 3 पल्ट तिनीहरू यरुसलममा आराधना गर्न जाँदाखेरि त्यस बेला गाइन्दथे। बाटोमा यात्रामा हुँदा परमेश्वरले आज्ञा गर्नुभएको थियो कि हरेक पुरुष यहुदीहरू 3 पल्ट त्यहाँ आराधना गर्न जान आवश्यक छ, र जब तिनीहरू त्यहाँ जान्थे तिनीहरूले आफूसित परिवार पनि लिएर जान्थे। जब तिनीहरू सम्पूर्ण सभ्य विश्वबाट यरुसलेममा आउँदाखेरि, किनभने त्यस बेला चारैतिर तिनीहरू यानि यहुदीहरू छरपट छरिसकिएका थिए अनि तिनीहरूले यी भजनहरू गाउँथे। एक दिन यी भजनहरू मध्ये एउटा गीत गाइन्थ्यो, अर्को दिन अर्को भजन गर्दै निरन्तर यरुसलेम नौजेलसम्म गाइरहन्थे, एकपछि अर्को भजन। र आखिरमा जब तिनीहरू यरुसलेममा आइपुग्थे र तिनीहरू परमेश्वरको पवित्र स्थानमा उभिएर आखिरी भजन 134 अध्याय गाउँथे, उहाँको स्तुति प्रशंसा गाउँदै। यही कारण यिनीहरूलाई यात्री तीर्थ यात्री दलहरूका गीतहरू भनिएको हो। तपाईँलाई यादै होला डाक्टर लुकाद्वारा रेकर्ड गरिएको त्यो घटनाको, जब प्रभु येशु ख्रिष्ट 12 वर्षको हुनुहुन्थ्यो, आफ्ना आमा बुबासँग यरुसलेममा एक चाड पर्व मनाउन जानुभयो। यरुसलेमबाट एक दिनको यात्रा थियो र सबै यात्री दलहरू एकट्ठा भएर सँगसँगै मिलेर यरुसलेम जान्थे। त्यो संगतिको मित्रताको नवीकरण गर्ने, पुरानो समयका कुरा गर्ने र हालचालको एक आपसमा सोध्ने समय थियो। त्यसपछि तिनीहरू यरुसलेममा यी भजनहरू गाउँदै गाउँदै एकसाथमा मिलेर जान्थे। मित्र, ती यात्री दलहरू तीर्थ यात्री दलहरू एक ठाउँमा भेट्ने स्थान आज पनि राम्ररी प्रचलित छ त्यहाँ, र त्यहाँबाट यरुसलेम एक दिनको यात्रा थियो। जब चाड पर्व सकियो, प्रभु येशूका आमा बुबाले उहाँलाई हराएको भेटाए, दलमा भएको भेटाएनन्, र तिनीहरू उहाँलाई खोज्दै खोज्दै फेरि यरुसलेममा फर्केर आउनु परेको थियो। यसको विवरण हामी लुका 2:41-50 पदमा पाउँदछौं। अहिले तपाई यो कुरामा छक्कै परिरहनु भएको होला कि साँच्चै नै यसरी नै यी भजनहरूको प्रयोग गरिन्थे भन्ने कुरामा। हाँ मित्र, भजन 122:3-4 पदले हामीलाई यसको जानकारी दिन्छ। यहाँ यस प्रकार लेखिएको छ, ए यरुसलेम, त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार, जहाँ परमप्रभुको कुलहरू उक्लन्छन्। हाँ मित्र, ती भजनहरू निस्तार चाडमा, पेन्टिकोस्टको चाडमा र झुप्रेबासको चाडमा 3 पल्ट सालमा गाइन्थे, जब तिनीहरू विभिन्न जग्गाबाट परमेश्वरलाई धन्यवाद दिन, उहाँलाई आराधना गर्न र बलिदान चढाउन यरुसलेममा जान्थे। अहिले हामी यो यात्रालाई भजन 120 आरम्भ गर्छौं र यो भजनमा हामी यात्री तीर्थयात्री मुसाफिरमा हेरिरहेका छौं र ऊ कहाँ बस त्यसको देख्छौं। भजन संग्रह 120:1-7 पदमा भनिएको छ, मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरे र उहाँले मलाई जवाब दिनुभयो, हे परमप्रभु, झूट बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। ए छल जिब्रो, तँलाई के दिने हो र तँलाई अरू वर्ता के गरिने हो? योद्धाका तीखा बाण, पोथ्राका रूखका आगोका ढुङ्रो समेत, मसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले मेरो वासस्थान बनाएको छु। म त शान्तितर्फ छु, तर जब म बोल्छु तिनीहरू लडाईतर्फ हुन्छन्। मित्र, हामीले पढेको यो भजन एक सबभन्दा अचम्मको भजन हो र यो वर्तमान घड़ीसँग प्रासंगिक छ, विशेष गरी इसरायल राष्ट्रको लागि। यो भजनमा त्यो यात्री, मुसाफिर, परदेशी कहाँ रहेको छ सो कुराको भन्दछ। पाँच पदमा हेर्नुहोस्, यहाँ भनिएको छ, मोसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। मोसेक को थियो? ओ, याप्तेको एक छोरा थिए। उत्पत्ति 10:2 हामीलाई याप्तेको छोराहरूको बारेमा बताउँछ। याप्तेका छोराहरूबाट अन्य जाति राष्ट्रहरू जातिहरू आयो र आज इसरायल पूरा विश्वभरि अन्य जातिहरूको बीचमा छरपट्ट छरिएर बसेको छ। तिनीहरू मोसेकमा बस्दछन्। केदार इस्माइलको छोरा थियो। के यसले तपाईँलाई केही कुरा भन्छ? यस पदमा उल्लेखित परदेशी, तीर्थयात्री, मुसाफिर अरबहरूको बीचमा रहिरहेको थियो। यो आजको घड़ीसँग पनि एकदमै प्रासंगिक छ, होइन र? यो कुराको ध्यान दिनुहोस् कि पद 2 उनी चित्कार छोड्छन्, भन्छन्, हे परमप्रभु, झूठ बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। यो यस्तो सुनै पर्दैन कि ऊ असल छिमेकीहरूको बीचमा बसिरहेका थिए। त्यो मानिस जो मोसेकमा परदेशी भइरहे उसलाई छक्काइएको छ, निन्दा गरिएको छ अनि विश्वासघात गरिएको छ। म विश्वास गर्दछु कि यहुदीहरू जस्तो धेरै छक्काइमा, निन्दा गरिएको र सतावट गरिएको कुनै जाति, कुनै मानिस छैन। आज हामी अल्पसंख्याको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर चाखलाग्दो कुरा यो छ कि यहुदीहरूले सम्पूर्ण राष्ट्रहरू र मानिसहरूको बीचमा आफ्नो बाटो, मार्ग बनाउन सक्षम भए, तर उसलाई पूरा समय आलोचना गरिन्दछ। यहुदी विरोधी अभियान शताब्दीदेखि उदाएको छ, तापनि यी तमाम संकष्टको बीचमा यहुदीहरू जीवित रहन योग्य भइरहेका छन्। यहुदीहरू अन्य जातिहरूको बीचमा र संसारमा मानिसहरूको बीचमा अल्पसंख्या समूह हुन् र तिनीहरू निन्दा, कपट, झगडाहरू, समस्याहरू र बोझहरूको स्थानमा रहेका छन्। अनि यो तपाईँ र मेरो निम्ति पनि भन्न सकिन्छ। अहिले आफ्नो सारा समस्याहरू, कष्टहरूको पोको पारेर यरुसलेममा जाने समय हो, तर यात्री, परदेशी, मुसाफिरले आफ्नो बोझहरू घरमै छोड्छन्। उसले आफ्नो मोसेक र केदार छोड्छन् र आफ्नो परमेश्वरको आराधना गर्न यरुसलेमतिर लाग्छन्। यरुसलेम शान्तिको सहर हो। आजकल त्यो निश्चय नै शान्तिको सहर होइन, बरु त्यहाँ रहन अति नै खतरा स्थान हो। तर यात्री, मुसाफिरको दिनमा त्यो बिल्कुलै बेग्लै थियो। त्यो शान्तिको सहर थियो अनि त्यो भविष्यमा बेग्लै हुनेछ, शान्तिको स्थान हुनेछ, किनकि शान्तिको राजकुमार त्यहाँबाट पूरा विश्वको शासन गर्नु हुनेछ। त्यसपछि 121 पनि लागौ, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यात्री यात्रामा हुँदा यहुदाको पहाड़हरू दृश्यहरूमा आएको देख्छन्। अमित्र, यो अर्को भजन हो। यात्री मुसाफिर यरुसलमतिर आराधना गर्न यात्रा गरी आउँदा गाउँदछन्। हामीले उसको घरको परिस्थितिको झलक देख्यौं, जुन उसले त्यहाँ नै छोडेर आफ्ना यात्राको शुरू गरे। अहिले यो भजनमा उसले यरुसलेमको पहाड़हरू टाढा दूरीमा देख्न सक्छन्। भजन संग्रह 121 भनिएको छ, पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु, मलाई गुहार कहाँबाट आउँछ? अमित्र, मलाई लाग्छ यो पदको बदल्दा असल होला, किनभने यो निश्चय नै कथन नभएर प्रश्न भएको छ। यो मानिस पर्वतहरूमा सहायताको निम्ति हेरिरहेको छैन। के म पर्वतहरूतिर आफ्ना आँखाहरू उठाउ, कहाँबाट मेरो गुहार आउँछ? उसको प्रश्नको उत्तर अर्को पदमा छ, 121 दुई पदमा भनिएको छ, 121 पदमा, मलाई गुहार परमप्रभुबाट नै आउँछ जसले स्वर्गीय र पृथ्वी सृजनुभयो। उसको गुहार सहायता परमेश्वरबाट आउँछ, पर्वतहरूबाट होइन। जब तीर्थयात्री यरुशलेमको झन निकट निकटमा आइपुग्छन्, यसले कुनै भिन्नता पार्दैन कि चाहे ऊ पूर्व पश्चिम उत्तर दक्षिणबाट नै किन नआउन्, उनी पहाड़हरू पर्वतहरूमा भएर जानुपर्छ। अमित्र, जब यात्री त्यस स्थानमा आइपुग्छ जहाँ यहुदाका पर्वतहरू देख्छन्, उसले पर्वतहरूमा डाँडाहरूमा अन्य जातिहरूको आराधना पूजाको स्थान देख्छन्। त्यहाँ नै तिनीहरूले आफ्ना वेदीहरू खड़ा गरेका थिए। उनी भन्छन्, के म पर्वतहरूतिर आफ्ना आँखा उठाऊ जहाँबाट मेरो गुहार मदत आउँछ? त्यो मदत गुहार ती पर्वतहरूको टुप्पोबाट डाँडाहरूबाट आउँदैन। यर्मियाले यो विषयको टिप्पणी गरे जब उसले यर्मिया 3:23 भने, डाँडाहरू त साँच्ची नै धोका मात्र हुन्, पहाड़हरूमा हुने कामयुक्त पूजाहरूको हल्ला, तर परमप्रभु हाम्रा परमेश्वर साँच्चै इसरायलका उद्धारक हुनुहुन्छ। मित्र, यो तीर्थयात्रीको गीत हो जब ऊ यरुशलेमको निकट निकटमा आइपुग्छन्। 3-4 भन्छन्, उहाँले मेरो खुट्टा चेप्लन दिनुहुन्न, तेरो रक्षा गर्ने कहिले उग्नुहुने छैन, हेर इसरायललाई रक्षा गर्ने चाहिँ उग्नुहुने छैन र सुत्नुहुने छैन। हा मित्र, उही परमेश्वर आज हाम्रो परमेश्वर पनि हुनुहुन्छ। यसपछि पद 6-8 भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन, राति जुनले हानि गर्ने छैन, परमप्रभुले तलाई सब खराबीबाट जोगाउनु हुनेछ, उहाँले तेरो प्राणलाई जोगाउनु हुनेछ, त बाहिर जाँदा र भित्र आउँदा अब प्राण त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। भजनकार शक्ति सामर्थ्यको लागि पर्वतहरूतिर हेरिरहेका छैनन्, उनी सहायताको निम्ति प्रभु कहाँ हेरिरहेका छन्। यहोवा उसको रक्षा गर्नेवाला हुनुहुन्छ। तपाईँले याद गर्नुभयो होला, पद 7-8 हामीलाई भनिएको छ कि परमप्रभुले तलाई रक्षा गर्नेछ। यस कथनसँग गर्नुपर्ने सरोकार परमेश्वरका अचम्मको रक्षा गर्न सक्ने शक्तिसँग छ, उहाँले तपाईँलाई रक्षा गर्नुहुन्छ। पत्रुसले यसलाई यसरी भने, 1 पत्रुस 1:5, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएको छ, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। मित्र, फलहरू वा फलफूलहरूलाई सुरक्षा गर्ने दुई तरिकाहरू छन्, यानि चिनीमा वा भिनेगरमा। धेरै ख्रिस्टियनहरू यी दुवै तरिकामा सुरक्षित राखिएको छ। चिनीमा सुरक्षा गरी राखिएकाहरू चाहिँ असल मिठा मधुर मानिसहरू हुन्, अनि अरू चाहिँ भिनेगरमा सुरक्षित राखिएका छन्, अनि त्यसले आफै स्वयंको सम्बन्धमा बताउँछ। यात्री यरुशलेमतिर लागिरहेको छ, उनी पहाड पर्वतहरू हुँदै यात्रा गरे र बाटोमा तम्बुहरू पाल छौनीहरू बासको लागि खड़ा गर्दै

आफ्ना जनहरूको रक्षा गर्नेवाला हुनुहुन्छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँले दुवै दिन रातमा सुरक्षित राख्नुहुन्छ। उहाँ न उङ्नुहुन्छ न सुत्नु नै हुन्छ। जब तिनीहरू यात्राको समयमा हुँदा बाटोमा रात पर्दा आफ्नो पाल टाँगेर बिरानो मुलुकमा सुतिरहेका हुन्थे, तर परमेश्वर सुत्नु हुनुहुन्नथ्यो। उहाँले अझै तिनीहरूमाथि लगातार आफ्नो नजर ध्यान लगाइरहनु भएको थियो। पछमा भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन औ राति जुनले हानि गर्ने छैन। तिनीहरू खास निश्चित सिजनमा समयमा यात्रा गर्थे, जब सूर्यको ताप अति नै गरम हुन्थ्यो। सूर्यको ताप बढ़ी हुँदथ्यो, त्यो स्थानमा सूर्यको अति नै बढ़ी तीव्र ताप हुन्छ, अति नै गर्मी। तर परमेश्वर भन्नुहुन्छ कि त्यस पोल्ने घामको तापमा उहाँले तिनीहरूलाई सुरक्षित गर्नुहुनेछ। तर यसको मतलब चाहिँ के हो? राति जुनले हानि गर्ने छैन। मैले पनि यसको ठिक तरिकामा बुझ्न सक्दिन कि यसको मतलब के हो, तर म जान्दछु अंग्रेजी मुन शब्द यानी जूनको चन्द्रमाको निम्ति लुनाटिक शब्द ल्याटिनबाट आउँछ, यानी जून यानी अंग्रेजीमा मुन शब्द ल्याटिनमा लुना हुन्छ। र धेरै मानिसको यो विश्वास छ कि चन्द्रमाको जूनको किरणहरूले मानिसहरूको मनहरूको दिमागहरूको प्रभाव गर्दछ। मलाई त्यति धेरै यसको बारेमा थाहा छैन, तर परमेश्वरले तपाईँलाई रक्षा गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई दिउँसो घामबाट राति जूनबाट रक्षा गर्नुहुनेछ। अनि आठ पदमा भनिएको छ, त बाहिर जाँदा र भित्र आउँदा अब प्रान्त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। त्यसपछि हामी 122 अध्यायतिर पनि लाग्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यरुसलेमको दृश्य भित्र यात्री आउँछ। मित्र, भजन 120 हामीले देख्यौं यहुदीहरू निराशामा खिन्नतामा ऊ त्यस्तो छिमेकीहरूको बीचमा रहेका थियो जो उप्रति प्रतिकूल थियो। उसको आलोचना गरियो र निन्दा गरियो, झूठ बोलियो, विश्वासघात गरियो। उसले त्यो स्थान छोड्छ र आफ्नो परिवारलाई लिएर यहुदीहरूको चाडहरूमध्ये एक चाड मनाउन यरुसलेममा उक्ली आउँछ। अनि भजन 121 अध्यायमा यात्री केही टाढा दूरीबाट यहुदाको पहाड़हरूको दृश्य देख्छन्। उनी निरन्तर आफ्नो यात्रालाई जारी राख्छन् र यरुसलेमको सुन्दर अद्भुत शहरमा पुग्छन्। त्यहाँ नै कुलहरू परमप्रभुको चाडहरूको उत्सव मनाउन आउँछन्। भजन संग्रह 122:1-4 पदमा भनिएको छ, जब तिनीहरूले मलाई भने परमप्रभुको भवनमा जाऊ, तब म रमाए, ए यरुसलेम हाम्रा खुट्टा तेरा मूल ढोकामा टेकिरहेको छन्। ए यरुसलेम, त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार जहाँ परमप्रभुका कुलहरू उक्लन्छन्। यात्रीहरू आफ्नो लामो यात्रापछि अन्तिममा आफ्नो प्रिय यरुसलेमको ढोकाहरूमा उभिन्छन्। तिनीहरूले आफ्नो आँखाहरू मन्दिरतिर उठाउँछन् र हर्षित चित्कार हरेक ओठहरूबाट निस्कन्छ, परमप्रभुको भवनमा जाउँ। यो सुन्दर भजन हो र साथै अगमबाड़ी हो। यो ख्रिस्टको हजार वर्षीय राज्य सम्बन्धको भजन हो, जुनले त्यो समयको हेरिरहेको छ जब सम्पूर्ण कुलहरू यरुसलेममा जानेछन् र आराधनाको निम्ति आफैलाई जम्मा गर्नेछन्, भेला गर्नेछन्। तिनीहरू धेरै लामो समयदेखि आफ्नो शहरबाट बाहिर छन्। वास्तवमा आज तिनीहरूसँग यसको सम्पूर्ण अधिकार छैन। तिनीहरूले पूर्व मन्दिर भएको स्थानमा यानी अगाडिको पूर्व मन्दिर भएको स्थानमा आफ्नो मन्दिर बनाउन सक्दैनन्, किनभने उमरको मस्जिद त्यहाँ उभिएको छ। सम्पूर्ण पवित्र स्थानहरू अन्य जातिहरूद्वारा घेरिएको छ, ढाकिएको छ। होसे 3:4-5 पदमा हामी पढ्छौं, किनभने इसरायलीहरू धेरै दिनसम्म राजा वा शासक बिना, बलिदान वा पुज्ने ढुङ्गा बिना औ एपोद वा तेराफिम बिना रहेका छन्। त्यसपछि इसरायलीहरू फर्कनेछन्, परमप्रभु आफ्नो परमेश्वरलाई र आफ्ना राजा दाउदलाई खोज्नेछन् र पछिल्ला दिनहरूमा तिनीहरू भयभीत भएर परमप्रभु र उहाँका उद्धारतिर आउनेछन्।

0: त्यहाँ सहर्ष वर्ष मिलेनियम यरुसलेम हुनेछ। यसको परिपूर्णता भविष्यमा हुनेछ। ओ, यो भजनले कस्तो महिमित दृश्य दिन्छ।
1: दाई, आजको दिनले हामीलाई सिकाएको छ कि संसारमा शान्ति खोज्दाखेरि चाहिँ भेटिँदैन, तर परमेश्वरमा भरोसा राख्दा साँचो शान्ति पाइन्छ। हाम्रो जीवनमा कुनै पनि खतरा भए पनि परमेश्वर सधैँ जागा हुनुहुन्छ र उहाँ हामीलाई रक्षा गर्नुहुन्छ।
2: बिल्कुलै भाइ, यो अध्ययनको यात्राले हामीलाई झुटो र शान्तिविहीन वातावरणमा पनि परमेश्वरलाई पुकार्न सिकाउँछ। जब मानिसको बीचमा शान्ति छैन, परमेश्वरको शान्ति भने सधैँ उपलब्ध हुन्छ भन्ने सत्य, र उहाँ हाम्रो निरन्तर रक्षक हुनुहुन्छ। उहाँ न त थकित हुनुहुन्छ, न त हाम्रो जीवनबाट टाढा हुनुहुन्छ। उहाँको नजर सधैँ आफ्ना जनहरूमाथि रहिरहन्छ भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गरेका छौं।
1: हजुर, साँच्चै नै दाई, परमेश्वर प्रतिको प्रेम र उहाँका जनहरूसँगको एकता भनी विश्वासको महत्वपूर्ण हिस्सा चाहिँ रहेछ, र कठिन परिस्थितिमा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्दित हुन चाहिँ हामीलाई आजको दिनले सिकाएको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको उपासना व्यक्तिगत मात्र होइन, सामूहिक पनि हो। जहाँ परमेश्वरका जनहरू एकतामा बस्छन्, त्यहाँ शान्ति र आशिष प्रकट हुन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी जीवनका यात्रामा परमेश्वरमाथि पूर्ण रूपमा भरोसा गरिरहेका छौं? के हामी उहाँलाई आफ्नो सुरक्षा र सहारा मानिरहेका छौं? के हामी उहाँको घर र उहाँका जनहरूसँग एकतामा आनन्दित छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, हामी तपाईँहरूलाई सोध्न चाहन्छौ, यदि तपाईँ आज डर, असुरक्षा वा अन्यलमा हुनुहुन्छ भने सम्झनुहोस्, तपाईँको सहायता सृष्टिकर्ता परमेश्वरबाट आउँछ। उहाँ कहिले टाढा हुनुहुन्न। त्यसैले आउनुहोस्, हामी उहाँमाथि भरोसा गरौं, उहाँको सुरक्षा स्वीकार गरौं र उहाँको घरमा आनन्दित जीवन बिताउँ।
2: हजुर, र आदरणीय श्रोताहरू, यदि तपाईँहरूसँग केही प्रार्थनाका विषयहरू र गवाईहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वरले हामीहरूलाई जीवनको यात्रामा उहाँमाथि पूर्ण भरोसा गर्न, उहाँको सुरक्षा अनुभव गर्न र उहाँको उपस्थितिमा सधैँ आनन्दित रहन सहायता गर्नुभएको होस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: एउटा साधन सम्झेकाइनौ एकता हो। नेपालीहरू हाँसी हाँसी मर्न तयार छन् तर कायर भई कदापि आत्मसमर्पण गर्दैन।
1: ताजा छँदैछ रगतले लेखेको धेरै वर्ष अघिको कथा नाला पानीको।

0: இளம்பு பிரேக் டைம்.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
13: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

0: minute. Just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: अनिकु हुटो एन्ड रेफरेन्स प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्भिसेस डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अनिकु हुटो एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com कन्ट्याक्ट 0116203269609822293 न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा संविधानले एकै स्वरमा भन त
2: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्नपर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनुहुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि

0: कार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: ओइने के पार ओइ मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
4: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि, लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 98-49-29-13-27।
9: एबा, चौतारा बजार आउनु भएको छ? अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
10: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
9: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
11: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Wait just a minute. We will return back.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
10: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको
9: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: अनि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
0: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elambu FM 89.6 MHz.
1: अहिले समय यही छौ तिमी?
2: झालको
1: म त जान लाग्यो।
2: ओके, सी यू।
3: बाय।
2: अनि भोलि कहाँ भेट्ने त?
3: किन भेट्ने?
2: अरे भित्र त भेट्छु भनेको होइन?
3: भेट्नु हुँदैन
2: के हुन्छ त भेट हुँदैमा?

0: Elambu Break Time.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: दाई, तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
4: Lumbuy FM 89.6 MHz.

0: Just a minute. We will return back. Return back.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: ओइनी के पारो ओइ मित्र, ये दुम्सले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
8: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
7: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
8: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
7: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
8: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
9: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन

0: सिलाइमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 9849913 27।
3: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
4: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
3: मायाको चिनो,
4: मेडल,
3: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
3: कस्टमाइज्ड कप प्रिन्ट,
4: मेटल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।
5: एलम्बु FM 89.6 MHz।

0: आर्या
1: हाय
2: हाय
0: तिम्रो दाई खै
2: दाई उता आउनुहुन्छ
0: राहुल

Time check. It's 12 noon. अहिले मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखा सहित काभ्रेका स्थानीय सरकारहरूले विद्यालय बन्दको घोषणा। काभ्रेमा यात्रुवाहक बस खोलामा खस्यो, यात्रु सुरक्षित। प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रिय महासभामा सम्बोधन गर्ने। क्षतिको पूर्ण विवरण एक महिनाभित्र आउने। मृतकका परिवारहरूलाई राहत दिने समावेश भन्ने गर्ने तयारी। आगामी तीन दिनसम्म भारी वर्षाको पूर्वानुमान। देशैभर वर्षाको सतर्कता अपनाउन आग्रह। त्रिभुवन विश्व विमानस्थलबाट सुनसहित दुईजना पक्राउ। र रूसले नेपाली सहित 47 देशका नागरिकहरूलाई छल गरेर युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखाका स्थानीय सरकारहरूले विद्यालय बन्द गर्न थालेको छ। जिल्लाका तीन स्थानीय सरकारको विद्यालय बन्द गर्न निर्देशन दिएको छ। बैतेश्वर गाउँपालिकाले आज 8 गते र भोलि 9 गते गरी दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो। यसैगरी तामाकोशी गाउँपालिकाले आजै साढ़े विद्यार्थीहरूलाई घर पठाउन र भोलि सबै शिक्षण संस्थाहरू बन्द गर्न समेत अनुरोध गरिसकेको छ। कालिन्चोक गाउँपालिकाले पनि असोज 9 गते कार्यपालिकाको कार्यालय र शिक्षण संस्थाहरू बन्द गर्न अनुरोध गरिएको छ भने काभ्रे पलाञ्चोकका 4 स्थानीय तहमा पनि आज र भोलि विद्यालयहरू सबै पूर्ण रूपमा बन्द गर्न निर्णय गरिएको छ। बेथाञ्चोक, बनेपा, मण्डन देवपुर र रोशी गाउँपालिकाले वर्षा, बाढ़ी र पहिरोको जोखिमले मध्यनजर गर्दै आफ्नो वर्षातका क्षेत्रमा रहेको हुनाले सबै विद्यालय बन्द गर्न निर्णय गरिएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा संचालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटनरी र चौतारा अस्पताल, बाह्र विषय प्राथमिक स्वास्थ्य तथा केन्द्रको फार्मेसी लगायतको अनुगमन गरिएको छ। अनुगमनका क्रममा मापदण्ड विपरीत रहेका संचालित 5 औषधि पसल र 2 भेटनरी सील गरिएको छ। यसैगरी 3 औषधि पसलहरूमा ताला लगाएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकतामा मंगलबार र बुधबार चौतारा, साँगाचोक, गढ़ी नगरपालिका, बलिफी गाउँपालिका, बारविसी नगरपालिका लगायतका क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा टोलीमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालय, उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय तहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। केही औषधि पसल अनुगमन टोली आएको थाहा पाएर पसल बन्द गरिएको विभागले जनाएको छ र यसै गरी जिल्ला निजी स्वास्थ्य संस्थाहरूले जनस्वास्थ्य कार्यालय तथा औषधि विभाग र जिल्ला प्रशासन कार्यालय औषधि पसलहरू निर्धारित मापदण्ड अनुसार सञ्चालन भई नभएको नियमित रूपमा अनुगमन गर्ने र कार्यालय निरन्तरता समेत दिइने जनाएको छ। काभ्रे जिल्लाको रोशी गाउँपालिका साथ कटुन्जीबाट थानसिंह जाने क्रममा यात्रुवाहक बस खोलामा फसेको छ। नाथ थानसिंह जाने भित्री सड़क खण्डस्थित खरीबोर्डमा यात्रुवाहक बस खोला तार्ने क्रममा बीच बाटोमा फसेको हो। बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस भकुण्डीबेसीबाट सशस्त्र प्रहरीको असाई सुमान बुढा थोकिएको कमाण्डमा 10 विपद व्यवस्थापन टीम परिचालन गरिएको थियो। यात्रुलाई सुरक्षित स्थानमा सारिएको छ भने कुनै पनि मानवीय क्षति भएको छैन। बस लगभग आधा भन्दा धेरै खोलामा डुबिएको थियो। खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकाको न्यूयोर्कमा रहनु भएको छ र संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडान मार्फत त्यसतर्फ प्रस्थान गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रिय संघ महासभाको उच्च स्तरीय सत्रलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ। न्यूयोर्क बसाएका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। महासभाका विभिन्न सत्र र छलफलमा सहभागी भई उहाँले असोज 10 स्वदेश फर्किने कार्यतालिका पनि रहेको छ। प्रधानमन्त्रीको भ्रमण दलमा उहाँका प्रमुख सल्लाहकार कुमार ब्यान्जुनकार, त्यसै गरी प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय साखेल लगायतका प्रतिनिधिको टोली रहेका छन्। भटेकोशी बाढ़ीमा आएको बाढ़ीले पुर्याएको क्षतिको विस्तृत र पूर्ण विवरण एक महिनाभित्र तयार गर्ने तयारी गरिएको सरकारले जनाएको छ। क्षतिको यथार्थ मूल्यांकन गर्न यति बेला राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले विभिन्न विषयगत समूहहरू बनाएर काम गरिरहेको जनाएको छ। योजना आयोगको अनुसार भटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको आकलन गर्नका लागि प्रभावित क्षेत्रमा 250 भन्दा बढ़ी कर्मचारी खटाएको छ। आयोगको अध्यक्ष डाक्टर गुणाकर भट्टले आयोगले अबको एक महिनाभित्र पूर्ण क्षतिको आकलन ल्याउने तयारी गरिरहेको छ र वहाँको अनुसार आयोग र प्राधिकरणले बाढ़ी प्रभावित प्रत्येक वडामा प्राविधिक सहितको टोली परिचालन गरी तथ्याङ्क संकलनको काम गरिरहेको छ। क्षति संकलन गर्ने कर्मचारीहरूले रसुवा, नुवाकोट, धादिङ र गोर्खाका प्रभावित पालिकाका वडा वडामा पुगेर तथ्याङ्क संकलन गर्ने काम पनि भइरहेको जनाएको छ। मौसम विभागले आगामी तीन दिन भारी वर्षाको पूर्वानुमान गरेपछि विभिन्न जिल्लाका पालिकामा उच्च सतर्कता बनाएको छ। जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अनुसार मौसम विभागले दिएको पूर्व सूचनालाई ध्यानमा राख्दै जिल्लाका 8 स्थानीय तहलाई पूर्व तयारी र स्रोत साधनको व्यवस्थापन गर्न निर्देशन दिएको छ। उहाँको अनुसार सोही बमोजिम सबै पालिकाले जोखिम न्यायीकरणका लागि आवश्यक पूर्व तयारी, प्रतिकार्य र उद्धारको व्यवस्था मिलाएको छ भने जल तथा मौसम विभागका अनुसार मौसम पूर्वानुमान महाशाखाले आज असोज 8 गतेदेखि 12 गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न क्षेत्रमा उच्च सतर्कता सुरक्षा सहित पूर्व तयारी गरिएका छन्। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहिलो धातु सहित 2 पक्राउ परेका छन्। कतारको दोहा हुँदै कतार एयरवेज एयरलाइन्सले काठमाडौँ आएका यात्रुलाई प्रयोग गरी सुन ओसार पसार तथा कारोबार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको अनुसार 12 चौतारा नगरपालिका 1 पिपलटारीका अन्दाजी 33 वर्ष अनिश आन्सरीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको छ। साथबाट सुन जस्तो देखिने पहिलो धातु 79.6 ग्राम गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ। यसै गरी कतारको दोहा हुँदै काठमाडौँ आएका भारतका 42 वर्षीय मोहम्मद चेरा थोडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गतिविधि शंकास्पद देखेपछि विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिई जाँच गर्दा भन्सार छरी गरी ल्याएको सुन जस्तो देखिने पहिलो पदार्थ 536 ग्राम फेला परेको प्रहरीले जनाएको छ। नेपालगंजबाट डोल्पाका जुफल एयरपोर्टमा उड़ेको सीता एयर दुर्घटना भएको छ। 13 यात्रु सहित नेपालगंजबाट गएको यो जहाज आज बिहान 8:25 समयमा जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको दायाँ तर्फको एउटा पांग्र फुस्केपछि धवन मार्ग नै दुर्घटनामा भएको छ। पांग्रमा सामान्य समस्या देखिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभएको छ। सो जहाजमा 7 विदेशी र 6 नेपाली गरी 13 यात्रु थिए। तीमध्ये 11 र 11 पुरूष र 2 महिला रहेका थिए। उनीहरू सबैको सकुशल उद्धार गरिएको छ र जहाज धवन मार्गमा नै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकिएको छैन र जुफालको उडान भने अवरूद्ध भएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। रूसले युक्रेन विरूद्धको युद्धमा नेपाली सहित 47 देशका नागरिक लड़ाई छल र प्रलोभन मार्फत भर्ती गरेर युद्धमा प्रयोग गरिरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन्। बुधबार संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्नुहुँदै जेलेन्स्कीले रूसले विभिन्न देशका नागरिकलाई भर्ती गराएर रणभूमिमा खटाएको र उनीहरूमध्ये कतिपयले युद्धमा ज्यान गुमाइसकेको पनि बताएका छन्। खेल खबरमा नेपाल प्रिमियर लीगको फ्रेन्चाइज लीग विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेटको संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ड्रीम टू प्ले अण्डर 23 T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। विराटनगरको मारिलोबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा लीग चरणमा उदयपुरले 100% जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको छ। कोशी प्रदेशका भरिका ग्रासरूट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावसायिक मञ्च उपलब्ध गराउने उद्देश्यका साथ आयोजित यस प्रतियोगितामा कोशीका 5 जिल्लाका टोलीहरू उदयपुर, मोरङ, झापा, सुनसरी र इलामले राउण्ड रोबिन स्क्रिनको लिक फर्म्याटमा समेत प्रतिस्पर्धा गरिएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। भारी वर्षा र सम्भावित जोखिमका कारण दोलखा काभ्रे सहित स्थानीय सरकारले विद्यालय बन्दको घोषणा। काभ्रेमा यात्रुवाहक बस खोलामा फस्यो, यात्रुहरू सुरक्षित रूपमा सारियो। या प्रधानमन्त्री शाहले महासभामा आज सम्बोधन गर्ने, क्षतिको विवरण एक महिनाभित्र आउने, मृतक परिवारलाई दिने राहत पनि समावेश गर्ने तयारी। आगामी तीन दिन भारी वर्षाको पूर्वानुमान, देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह। त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ। र नेपाल रूसले नेपाली सहित 47 देशका नागरिकहरूलाई छल गरेर युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको आरोप। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
0: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: कलम्बु एफएम।

0: ये सब तेरी का उल्टा निकाल लिया।
1: तो मुर्दार
2: आफ्नो कर्म नै त्यस्तै छ। तिमी नै जाऊ बे, दान्नमा बेस्या।

0: धेरै भइसक्यो यो खेल खेलमा छिरेको। सबलाई थाहा छ यो कुरा, थाहा छ नि? थाहा छैन भने सुन।
1: सबजना

पाल्नु पर्छ आइपुगे म यहाँसम्म अँध्यारो कालोबाट बसिरा बसिरा उसेर पसिना थाहा छ तँलाई के भएको थियो अस्ति न ओए के

सबैले थाहा भएको कुरा हो कसरी आइपुगे यहाँनिर म बस्छु यो मेरो ठाउँमा हारेर फर्केर जान्थेँ लुकेर बस्छु कुनामा भेटे पनि बाँच्दैन त आत्तिदैन मेरो मन बरु यो कसरी

तलाई छाछैन रहेछ के तलाई मैले साथ दिएको थिएँ कुरा हान्यो मलाई आफ्नै नै तै पनि म बाँचिरहेको छु हेर को हो तलाई छाछैन रहेछ के

0: sound check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। वर्षाका कारण दोलखाको भीमेश्वर र सैलुङमा बाढ़ी पहिरोको जोखिम, उच्च सतर्कता अप्नाउन अनुरोध। त्रिभुवन विमानस्थलमा भेटियो आधा किलो सुन 2 युवक पक्राउ। रोल्पामा सीता एयर दुर्घटना, सबै यात्रु सकुशल। आगामी 3 दिनसम्म भारी वर्षाको पूर्वानुमान, देशभर वर्षा सतर्कता रहन आग्रह। कवाडीमा नेपालको सान्त्वना जीत। हेलम्बु खबरमा स्थानीय खबर। वर्षाका कारण दोलखाको भीमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा बढ़ी प्रभाव पर्ने भएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण दोलखाका भीमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा मध्यम खालको प्रभाव पर्ने उच्च सम्भावना रहेको छ। सैलुङ गाउँपालिकाका सबै क्षेत्र तथा भीमेश्वर नगरपालिका वड़ा नम्बर 1, 3, 4, 5, 7 र 8 नम्बर वड़ाहरूमा वर्षा र बाढ़ी पहिरोका प्रभाव पर्ने अनुमान गरिएको छ। महाशाखाले आज प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै भीमेश्वर नगरपालिकाका कुलथी क्षेत्र, रामकोट, धर्मावती आसपास, बोसिम्पा, पानीघाट, देउराली सड़क र चरीकोट सिंगटी सड़क क्षेत्रमा बाढ़ी पहिरोको प्रभाव पर्न सक्ने जनाएको छ। त्यसै गरी काभ्रे प्लानचोकका 4 स्थानीय तहमा आज र भोलि सबै विद्यालय पूर्ण रूपमा बन्द गरिने निर्णय भएको छ। बनेपा, बेथानचोक, मण्डन देउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। जिल्लाका विभिन्न स्थानीय तहमा संचालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटेनरी तथा चौतारा अस्पताल र बारविसे प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी लगायतको अनुगमन गरिएको छ। अनुगमनका क्रममा मापदण्ड विपरीत शौचालित 5 औषधि पसल तथा 2 भेटेनरी सील गरिएको छ। त्यस्तै 3 औषधि पसल ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा अस्ति र हिजो चौतारा, सारचोक, गढ़ी नगरपालिका, बलेफी गाउँपालिका, बारविसे नगरपालिका लगायतका क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनमा टोलीले औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अब राष्ट्रिय खबर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित 2 पक्राउ परेका छन्। कतारबाट आएका 2, एक नेपाली र 1 भारतीय नागरिकलाई सुनसहित नियन्त्रणमा लिएको हो। कतारको दुहा हुँदै काठमाडौँ आएका 1 भारतीय नागरिक आधा किलो सुनसहित पक्राउ परेका छन्। 42 वर्षीय मोहम्मद चेरा थोड़ीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको साथमा 536 ग्राम सुन बरामद भएको छ। यसै गरी कतारबाट आएका 1 अर्का नेपाली युवक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 पचरौता नगरपालिका 1 पिपर पार्टीका 33 वर्षीय अनिश अन्सारी छन्। उनको साथबाट 69.6 ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण 1 महिनाभित्र तयार गर्ने निर्णय गरेको सरकारले बताएको छ। क्षतिको यथार्थ मूल्यांकन गर्न यति बेला राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विषयगत समूह बनाएर काम गरिरहेको जनाएको छ। योजना आयोगका अनुसार भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको आकलन गर्नका लागि प्रभावित क्षेत्रमा 250 भन्दा बढ़ी कर्मचारी खटाइएको छ। आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले आयोगले अबको 1 महिनाभित्र पूर्ण क्षतिको आकलन ल्याउने तयारी रहेको बताउनु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिन देशका विभिन्न भूभागमा हावाहुरी पनि सम्भावना रहेको भन्दै सतर्कता रहन आग्रह गरेको छ। महाशाखाले आज दिउँसो जारी गरेको सूचना अनुसार आज र भोलि बागमती सहित मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको र भोलि 10 गते, पर्सी 10 गते भने हावाहुरीको सम्भावित क्षेत्र थप विस्तार हुँदै पहाड़ी भेगमा पनि हावाहुरीको प्रभाव देखिने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार 10 गते शनिबार मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा केही स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा खोजहरूमा समेत हावाहुरीको सम्भावना रहेको प्राप्त समाचारमा जनाएको छ। नेपालगंजबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सित्ता एयर दुर्घटना भएको छ। 13 यात्रु सहित नेपालगंजबाट गएको सो जहाज आज बिहान 8:25 जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको दायातर्फको एउटा पाङ्रा फुस्केपछि धाउन मार्गमै दुर्घटना भएको हो। पाङ्रामा सामान्य समस्या देखिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभएको छ। सो जहाजमा 7 विदेशी र 6 नेपाली गरी 13 यात्रु थिए। तीमध्ये पुरूष 11 र 6 महिला 2 महिला थिए। उनीहरू सबै सकुशल रहेको अधिकारी हमाल ढकालले जानकारी दिनुभयो। जहाज धावन मार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेको थिएन। विदेशको खबर, रूसले युक्रेन विरूद्धको युद्धमा नेपाल सहित 47 देशका नागरिकलाई छल तथा प्रलोभन मार्फत भर्ती गरेर युद्धमा प्रयोग गरिएको युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आरोप लगाएका छन्। संयुक्त संघको 81 महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रूसले विभिन्न देशका नागरिकलाई भर्ती गरेर रणभूमिमा खटाइएको र उनीहरूमध्ये कतिपयको युद्धमा ज्यान गएको समेत बताएका छन्। खेलकुदको खबर, जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि 73-52 जित हासिल गरेको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। वर्षा र सम्भावित जोखिमका कारण दोलखाका स्थानीय सरकारहरूले विद्यालय बन्द। काभ्रेमा यात्रुवाहक बस खोलामा पस्यो, यात्रुहरू सुरक्षित। विद्यालयमा भेट्यो 0.5 किलो सुन। 2 युवक पक्राउ डोल्पामा सीता एयर दुर्घटना, सबै यात्रु सकुशल। आगामी 3 दिनसम्म भारी वर्षाको पूर्वानुमान। देशभर वर्षा, सतर्कता रहन आग्रह। र पुरूष कबड्डीमा नेपालको सान्त्वना जित। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

राम्री केटी देख्दा आकाश तन्काउन पाइन्थ्यो, सात परेसी साथीभाइसँग यति तन्काउन पाइन्थ्यो। सबैले भन्छन् बिहा गरेपछि बन्धनमा परिन्छ, यस्तो बिन्दास मान्छे बन्धनमा परे त खुत्रुक।

आफूलाई स्वाहिनी चाहियो, बस भन्दा बसदिने, उठ भन्दा उठदिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुरदिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने, चर्को चर्को फर्काए।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: तिम्रो काम मात्र काम हो,
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि,
0: भने त म बिजी थिएँ भनेर हो छोडी, आई वाज बिजी, कम ऑन,
1: मसँग किन रिसाइरहेको छौ, मेरो के गल्ती छ,
0: ल भयो नि त सबै गल्ती मेरो भयो नि त,

0: हेलो, के छ हो छोरी दिदी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। पर्खेर बस है त।

0: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु।
1: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ।
2: तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे।
1: अनि मेरो ब्याग?
2: 3 हप्तापछि बल्ल तपाईँको हुन्छ।

0: होइन हो सोल्टी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खोइ त छोरी, तिम्रो लाउरी अझै आएन, अब त आशै मरिसक्यो।

0: ओइ सुन न,
1: भन न,
0: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो, आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
1: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छौ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिमी यस्तै पारा हो भने मैले पनि केही सोच्नै पर्ने हुन्छ।
0: कति गीत गरिरहेको क्या, काम खोजिरहेको छु त।
1: काम मात्रै खोज्दै बस, कस्तो झर्केर बोलेको, म गएको
0: एकछिन बस न। अरे

0: मजै आइरहेको छैन. वी निड समथिङ डिफरेन्ट यार, डिफरेन्ट.
1: त्यही त, इट्स नट भाइबिङ एट अल.
2: खै त सिङ्गर भाइ अहिलेसम्म आएन.
1: ओ बल्ल आयो.
3: सो सॉरी यार गाइस, ट्राफिक जाममा पर्यो नि.
0: गीत लेख्यौ त तिमीले हिजो?
3: लेखिनी गीत मात्रै होइन, मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा फलिरहेको छु.
1: आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

Elambu FM 89.6 MHz. Taula giriş kesip

अझै गरी लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोस्।

0: नमस्कार प्यारा भाइ बहिनीहरू, आजको कक्षामा हामी केही रमाइलो कुराहरू सिक्नेछौ है। तिमीहरूलाई रङ मन पर्छ? तिमीहरूलाई गाना गाउनु मन पर्छ? त्यसो भए आज हामी रङहरू चिन्नेछौ र रङ सम्बन्धी गाना पनि गाउनेछौ है। ल ल, सबैले यता ध्यान दिएर मेरो हातमा हेर त के छ? हो स्याबास, यो स्याउको रङ रातो छ। कुन रङ रे?
1: रातो।
0: स्याबास, रातो। रातो रङको अरू के देखेको छ? कसले भन्छ मलाई भन त?
2: म भन्छु सर, मैले रातो रङको फूल देखेको छु। मेरो आमाले सधैँ रातो रङको साडी, चुरा र टीका लगाउनु हुन्छ।
0: स्याबास रेहान, तिमीले रातो रङको सही उदाहरण भन्यौ। अब कसैले मलाई आकाशको रङ कस्तो हुन्छ भन्न सक्छ?
3: आकाशको रङ निलो हुन्छ सर।
0: हो स्याबास प्रतीक्षा, आकाशको रङ निलो हुन्छ। कुन रङ रे?
1: निलो रङ।
0: स्याबास, अब अर्को रङ चिनौ है।
1: हुन्छ सर।
0: पहाडको रङ कस्तो देखिन्छ?
1: रातो
4: निलो।
0: अहा, होइन, पहाड रुखहरूले भरिएको हुनाले हरियो रङको देखिन्छ। कुन रङ रे?
1: हरियो।
0: हो स्याबास हरियो। म हरियो रङको केही अरू उदाहरण पनि देखाउँछु तिमीहरूलाई, जस्तै यो काँचो कागती अनि मैले लगाएको शर्ट हरियो रङको छ।
4: सर, मेरो यो ब्याग नि हरियो छ।
0: हो, तिमीले ठिक भन्यो एन्ड्रिक। सबैले अब हरियो रङ चिन्यो होइन त? मेरो हातमा गुलाबको फूल छ, यसको रङ गुलाबी छ। कुन रङ रे?
1: गुलाबी।
0: स्याबास गुलाबी। गुलाबी रङको अरू के देखेको छ? कसले भन्छ मलाई भन त?
5: म भन्छु सर, मैले गुलाबी रङको चकलेट खाएको छु। मेरो ब्याग गुलाबी रङको छ।
0: स्याबास आशिका, तिमीले गुलाबी रङको सही उदाहरण भन्यौ। अब म अर्को रङ चिनाउँछु। मेरो हातमा सुन्तला छ, यसलाई सुन्तला रङ भनिन्छ। कुन रङ रे?
6: सयपत्री फूल पनि सुन्तला रङकै हुन्छ होइन र सर?
0: हो, ठिक भन्यौ सौरभ तिमीले। सयपत्री फूलको रङ पनि सुन्तला रङकै हुन्छ। अब पहेँलो रङ चिनौ है। कुन रङ रे?
1: पहेँलो।
0: स्याबास पहेँलो। ल हेर, मेरो हातमा आँप छ, यसको रङ पहेँलो छ। पाकेको आँपको रङ पहेँलो हुन्छ। सबैले अब पहेँलो रङ चिन्यो होइन त?
5: सर, पहेँलो रङ र सुन्तला रङ त उस्तै देखिन्छ नि, कसरी फरक छुट्याउने होला?
0: अति राम्रो प्रश्न गर्यो दावाछिरी तिमीले। यसलाई यसरी बुझौ है, जब पहेँलो रङमा केही रातो रङको मात्रा मिसिन्छ तब सुन्तला रङ बन्छ। बुझ्यौ? अब सबैले सुन्तला रङ र पहेँलो रङ बीचको फरक त बुझ्यौ। मलाई यसको उदाहरण पनि भन्न सक्छौ?
1: पहेँलो रङको आँप, पहेँलो रङको मकै, सुन्तला रङको सुन्तला, सुन्तला रङको सयपत्री फूल।
0: हो, ठिक भन्यौ तिमीहरूले। अब अर्को रङ चिनौ, बैजनी रङ। कुन रङ रे?
1: बैजनी रङ।
0: स्याबास, बैजनी रङ कस्तो हुन्छ चिनौ है?
1: हुन्छ सर।
0: जस्तै यो अंगुरको रङ बैजनी रङको छ अनि यो भेन्टाको रङ पनि बैजनी रङकै छ। कुन रङ रे?
1: बैजनी रङ।
0: स्याबास, तिमीहरूले बैजनी रङ पनि चिन्यौ। अब अर्को रङ चिनौ है। तिमीहरूले कहिले ओखर खाएका छौ?
6: छौ सर, हामीले तिहारमा भाइटिका लगाउँदा खाएका छौ।
0: ए हो, त्यसो भए ओखरको रङ कस्तो थियो भन त? अहँ, होइन, ओखरको रङ खैरो हुन्छ। ल हेर,
6: खैरो रङको अरू पनि उदाहरण दिनुहोस् न सर।
0: हुन्छ, जस्तै चकलेट तिमीहरूले पक्कै खाएको होला हौ। अनि तिमीहरूको विद्यालयको टाई र पाइट पनि खैरो रङकै छ, बुझ्यौ? ल ल ठिक छ। तिमीहरूले औँसीको राति आकाश हेरेका छौ?
4: औँसीको रात एकदम अँध्यारो हुन्छ, त्यो बेला आकाशमा चन्द्रमा पनि देख्दैन।
0: जस्तै यो कालो रङ खाले हो। तिमी भन त मनिष, हाम्रो शरीरमा के छन् कालो?
6: कपाल, आँखा, अनि मैले लगाउने जुत्ता कालो रङको छ सर।
0: स्याबास मनिष, कालो रङको सही उदाहरण भन्यौ तिमीले, सबैले चिन्यौ होइन त? ल अब अर्को रङ चिनौ, त्यो हो सेतो रङ। कुन रङ रे?
1: सेतो।
0: स्याबास, यो सादा कपी सेतो छ, यसलाई हामी सेतो रङ भन्छौ। सेतो रङको अर्को उदाहरण हो हिउँ। हिमाल हिउँले ढाकेको बेला सेतो देखिन्छ, कस्तो देखिन्छ अरे?
1: सेतो।
0: हो स्याबास सेतो। आशा गर्छु भाइ बहिनीहरू तिमीहरूले आज धेरै रङहरू चिन्यौ होला। अब हामी रङ सम्बन्धी गाना पनि गाउँछौ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। वर्षाका कारण दोलखाको भीमेश्वर र सैलुङमा बाढ़ी पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध। नेपाली कांग्रेसको 15 महाधिवेशनको लोगो र नारा सार्वजनिक। नेकपा एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन। स्थायी कमिटिमा 7 जना थपियो। ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, नियन्त्रणमा 10 घर जल्यो, 17 घर परिवार विस्थापित। देशका प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक पाकिस्तानद्वारा। अफगानिस्तानमा फेरि पनि हवाई आक्रमण जारी। र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको सेमी फाइनलमा प्रवेश। लम्बु खबरको शुरूमा स्थानीय खबर। भैलम्ची नगरपालिकाको पहलमा भैलम्ची खानेपानी आयोजनाको सहयोगमा नगरको मुख्य प्रवेश मार्ग कालोपत्रे गर्ने कार्य अगाडि बढ़ाएको छ। सड़क कालोपत्रेका लागि आयोजनाबाट विनियोजन गरिएको ₹11 करोड़ बजेटबाट निर्माण कार्य अगाडि बढ़ाउन विस्तृत सर्वेक्षण शुरू गरिएको हो। आयोजनाको अनुसार विनियोजन बजेटबाट भैलम्चीको पुरानो बजारदेखि करिब 5 किलोमिटर सड़क कालोपत्रे गरिनेछ। सड़कको अवस्था, आवश्यक संरचना र निर्माणको प्राविधिक पक्षको बारेमा अध्ययन गर्न विस्तृत सर्वेक्षण गर्न थालिएको हो। सर्वेक्षणका क्रममा भैलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको उपस्थितिमा भैलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश नेवानी, इन्जिनियरहरू मुकुन्द र प्रसाद अवस्थी, प्रकाश लम्साल र हेमन्त कुमार शाह तथा नगरपालिकाका प्रमुख इन्जिनियर सन्तोष बोहरा लगायतका सहभागी रहेको थियो। मुख्य प्रवेश मार्ग कालोपत्रे भएपछि भैलम्ची बजार प्रवेश गर्ने सड़क र थप व्यवस्थित हुनका साथै स्थानीयवासी र आवत जावत गर्ने यात्रुहरूलाई समेत सहज हुने अपेक्षा गरिएको छ। वर्षातका कारण दोलखाको भीमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा बाढ़ी प्रभाव पर्ने भएको छ। नेपाल मौसम विज्ञान विभाग अनुसार मौसम पूर्वानुमान महाशाखाले जारी गरिएको सूचनाको आधारमा वर्षाका कारण दोलखाको भीमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा मध्य खालको प्रभाव पर्ने उच्च सम्भावना रहेको हो। सैलुङ गाउँपालिकाका सबै क्षेत्र तथा भीमेश्वर नगरपालिका वडा नम्बर 1, 2, 3, 4, 5, 7 र वडा नम्बर 8 वडाहरूमा वर्षा र बाढ़ी पहिरोको प्रभाव पर्ने पूर्वानुमान गरिएको छ। महाशाखाले आज प्रभावित आधारित मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भीमेश्वर नगरपालिकाका कुथली क्षेत्र, रामकोट, धार्माली आसपास, बेस क्याम्प, पानीघाट, देउराली सड़क, चैकोट, सिंगटी क्षेत्रमा बाढ़ी पहिरोले प्रभाव पार्न सकिने जनाएको छ। यसै गरी काभ्रे पलाञ्चोकका 4 स्थानीय घर तहमा पनि आज र भोलि विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ। बिथान्चो गाउँपालिका, भण्डनदेवपुर र रोशी गाउँपालिकाले वर्षा, बाढ़ी र पहिरोका जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। बाँकी रहेका पनौती, धुलीखेल, खानीखोला, तेमाल, नमबुद्ध, पाँचखल र चौरी देउरालीमा पनि जोखिमयुक्त विद्यालयहरूलाई आवश्यकताको आधारमा बन्द गर्ने अधिकार सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता डंगालले जानकारी दिएका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनको लोगो र नारा सार्वजनिक भएको छ। कांग्रेसले बिहिबार फेसबुक मार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेसले महाधिवेशनका लागि परम्पराको सम्पन्न परिवर्तनको संकल्प, त्यसै गरी समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने नारा सहित तैयार गरिएको छ। कांग्रेसले 16-19 असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ। महाधिवेशन अन्तर्गत 10 असोजमा प्रतिनिधि सभा, प्रदेश सभा, क्षेत्रीय अधिवेशन गर्ने भएका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता बन्नुभएको छ। आज बसेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ। वरिष्ठ नेताको रूपमा राष्ट्रपतिको वरियतामा दोस्रो रहनेछ। राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउनु नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको एमाले गत फागुनको निर्वाचनमा परिणामपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरियो। गरिएको थियो। भण्डारी यसअघि नेकपा एमालेको उपाध्यक्ष भइसकेका छन्। नेकपा एमालेको पूर्व उपाध्यक्ष ईश्वर पोखरेल सहित 7 नेतालाई स्थायी कमिटी सदस्य बनाए मनोनित गरिएको थियो र पोखरेल सहित पूर्व महासचिव प्रदीप ग्यावली, पूर्व सभामुख देवराज घिमिरे, नेताहरू थम माया थापा, शिवमाया तुम्बहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटिमा मनोनित गरिएको छ। नेकपा एमालेको केन्द्रीय कमिटिमा 10% सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ भने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव गरेको 29 नाम केन्द्रीय कमिटिमा प्रस्ताव गरिएको छ। ताप्लेजुङको ठूलो व्यापारिक केन्द्र दोभान बजारमा आज दिउँसो भीषण आगलागी परि विभिन्न बजार नष्ट भएको छ भने आगलागी नियन्त्रणमा पनि आएको छ। आगलागीबाट 8 घर जलेर घर धनीका 10 घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने 70 घर परिवार विस्थापित भएका छन्। नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरूङको अनुसार दिउँसो 1:37 समयमा शुरू भएको आगो सुरक्षाकर्मी, दमकल र स्थानीय वासीको संयुक्त प्रयासमा आज अपरान्ह मात्र नियन्त्रणमा लिएको छ। आगलागीका कारण घर धनी 8 गरी बस्ने 9 गरी कुल 17 घर परिवार विस्थापित भएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्रमुख एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले बस्तीमा फैलिएको आगो अनियन्त्रण सङ्कन नदिन र जोगाउन प्रयास गर्दा केही घरहरू पूर्ण रूपमा र आंशिक रूपमा भत्काउनु परेको समेत जनाएको छ। आगलागीबाट लाक्पडुङ, शेर्पा, डुण्डु र भिङ लाङवाका 2 घर जलेर नष्ट भएको छ भने चन्द्र प्रसाद पौडेल, याम आङहवाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलका 1-1 घर जलेर नष्ट भएको रेडक्रसले जनाएको छ। आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेनाको दुर्गुचाल दुर्गलाल गुलमा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोभान, सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 गुलमा हेड क्वार्टर, कञ्चनपुरका सुरक्षाकर्मी र स्थानीय बासिन्दाको परिचालन समेत व्यापक रूपमा बनाएको थियो। मौसम प्रतिकूल भई भारी वर्षा र हिमपात हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग अन्तर्गतका उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ। प्रशासनले आज सूचना जारी गर्दै शुक्रबारबाट आइतबारसम्म 3 लागि पदयात्रा अस्थायी रोक लगाएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज 9 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना व्यापक रूपमा रहेको औल्याएको छ। यसबाट हुन सक्ने सम्भावित मानवीय क्षतिलाई रोक्न जिल्ला सुरक्षा समिति मनाङको बिहिबार बसेको बैठकले पदयात्रा गर्ने स्थगन गर्ने निर्णय गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडियालको अनुसार यो अवधिभर शिवप्रसाद तिलिचो ताल, थोराङ पास, आइस लेक, कलंग पास लगायतका भित्र विभिन्न क्षेत्रहरू भेगमा या पदयात्रा गर्न पाइने छैन। मौसम जन्य विपदको जोखिम रहेकाले उच्च जोखिमयुक्त यी क्षेत्रहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने पदयात्राको क्रममा बाटोमा नै रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूको तत्काल सुरक्षित स्थान र नजिकैको होटलमा आश्रय लिएर बस्न प्रशासनले अनुरोध गरिएको छ। नेपाल प्रहरीले असोज 9 11 गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गर्दै राजमार्गका विभिन्न स्थानमा रात्रि समयको सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाको आधारमा पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। पृथ्वी राजमार्ग सञ्चालन हुने सवारी साधन पनि आज बेलुका 8 भोलि बिहान 5 आवागमन रोगको पूर्ण रूपमा नै रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयको अनुसार देशैभर मनसून भइरहेको र भारी वर्षा यति बेला व्यापक रूपमा भइरहेको हुनाले सिद्धिचरण लोकमार्ग आजदेखि असोज 12 बेलुका 6:30 बिहान 6 अति आवश्यक बाहेक सम्पूर्ण सवारी साधन र पैदल यात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाएको छ। यसै गरी मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक लगायतका विभिन्न स्थानमा पनि काठमाडौँ हुँदै आउने बाटोहरू बन्द गरिएको छ र त्यसै गरी नारायणघाट मुगलिन सड़क खण्डमा पनि आज बेलुका 8 भोलि बिहान 5 सवारी साधनहरू सञ्चालनमा रोक लगाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानका विभिन्न 10 स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दावी गरेको छ। इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणका प्रयासको जवाब भएको पनि जानकारी गराएको छ। पाकिस्तानी संचार मन्त्री अतल्लुहा तारक अनुसार पाकिस्तानले आत्मरक्षाको सर्वभौम अधिकार प्रयोग गर्दै ड्रोन प्रक्षेपण र भण्डारणका लागि प्रयोग गरिएको भनिएका 10 स्थानमा लक्षित हवाई र ड्रोन आक्रमण गरेको छ। उनले ती आक्रमण सुनियोजित सटिक सीमित र सैन्य क्षेत्र लक्ष्यमा मात्रै केन्द्र रहेको दावी गरेको छ। यो आक्रमण केही अघि पाकिस्तानले अफगानिस्तानका कानुकुनार र पाक्तिक प्रान्तमा रहेको हवाई आक्रमणपछि भएको हो। अफगानिस्तानले त्यस बेला 3 सर्वसाधारणको मृत्यु भएको र 4 घाइते भएको जनाएको छ। लम्बो खबरमा अब खेल खबरमा विश्व एसियन गेम्स 2026 नेपाल महिला कबड्डी सेमी फाइनलमा प्रवेश गरेको छ। सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाली महिला कबड्डी टोलीले कम्तीमा काँस्य पदक ल्याउने पक्का नै भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 34-25 हराएको छ। समूह बीबाट नेपाल उपविजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। पहिलो हाफमा 19-13 अग्रता बनाएको नेपालले दोस्रो हाफमा 15-12 अग्रता सहित 34-25 जीत दर्ता गरेको छ र समूह बीमा नेपाल चाइनिज ताइपिएसँग सेमी फाइनलमा प्रवेश गरेको हो र नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको छ। दोस्रो खेलमा भने चाइनिज ताइपिएसँग पराजित भएको थियो। 3-2 खेल जित्दै नेपाल सेमी फाइनल प्रवेश गरेको छ। नेपालले सेमी फाइनल प्रवेश र शुक्रबार खेल्नेछ। यो टोलीले 19 एसियन गेम्समा पनि काँस्य पदक जितिएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। वर्षाका कारण दोलखाको भीमेश्वर र सैलुङमा बाढ़ी पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध। नेपाली कांग्रेसको 15 महाधिवेशनको लोगो र नारा सहित सार्वजनिक। नेकपा एमालेमा नेतृत्वमा 11 वर्षपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनरागमन। स्थायी कमिटिमा थपियो 7। ताप्लेजुङको दोभान बजारमा भीषण आग लागि नियन्त्रणमा। 10 घर जल्यो, 70 घर परिवार विस्थापित। देशका प्रमुख राजमार्गहरूमा रातिको समयमा सवारी साधन चलाउन रोक। रातिको समयमा सतर्कता रहन आग्रह। पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण। र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा प्रवेश। आज 6 समाचार सकियो। अर्को समाचारको साथमा भोलि ताजा समाचार लिएर 9 बिहान 5:40 समयमा उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई 3-4 हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् सकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: हेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 9 गते शुक्रबार, भाद्र शुक्ल पक्ष चतुर्दशी तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 25 तारीख, नेपाल सम्बत 1146। आज इन्द्र जात्र। आज बिहान सूर्योदय 5:54 को समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ 5:55 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। अरणीको लोकमार्गमा पनि रातिको समयमा सवारी सञ्चालन गर्न नपाइने, प्रधानमन्त्री बालेन्द्र शाह र महासचिव गुटरेस बीच संयुक्त राष्ट्रिय मुख्यालयमा भेटवार्ता। नेपाली कांग्रेसको 66 अधिवेशन, महाधिवेशनका 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न, 77 जिल्लाका सीडीओहरूलाई हाई अलर्टमा रहन निर्देशन। नेकपा एमाले नेतृत्वमा 11 वर्षपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन, स्थायी कमिटिमा थपियो 7 जना। कोशी ब्यारेजमा रातो बत्ती बलियो, पानीको बहाव 1,85,000 क्युसेक नाग्यो। र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको सेमी फाइनलमा प्रवेश। साझा खबरको शुरूमा स्थानीय खबर। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले रात्रिकालीन समयमा सवारी आवागमन प्रतिबन्ध लगाएको छ। जिल्लाका सबै स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसबाट बाढ़ी पहिरो तथा गेग्रानको उच्च जोखिम रहने आकलन गरिएकाले सूक्ष्मताका साथ र सुरक्षाका कदमहरू चालिएको प्रशासनले जनाएको छ। असोज 8 गतेदेखि 10 गतेसम्म प्रत्येक दिन बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म जिल्लाभित्रका मुख्य लोकमार्ग तथा सवारीहरूमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभएको हो। नागरिकको जीवधनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको भन्दै स्थानीय प्रशासनले तोकिएको समयमा यात्रा नगर्न र सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ। यसै गरी बीपी लोकमार्गमा पनि आजदेखि नै रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागले असोज 8 गतेदेखि 11 गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चोट्याङ र हावाहुरी सहित भारीदेखि अति धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले बुलेटिन जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरूले पनि रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको छ। बेलम्ची नगरपालिकाको पहलमा बेलम्ची खानेपानी आयोजनाको सहयोगमा नगरको मुख्य प्रवेश मार्ग कालोपत्रे गर्ने कार्य अगाडि बढ़ाएको छ। सड़क कालोपत्रेका लागि आयोजनाबाट विनियोजन गरिएका ₹11 करोड़ बजेटबाट निर्माण कार्य अगाडि बढ़ाउने विस्तृत सर्वेक्षण शुरू गरिएको छ। आयोजनाको अनुसार विनियोजित बजेटबाट पुरानो बेलम्चीको पुरानो बजारदेखि करिब 5 किलोमिटर सड़क कालोपत्रे गरिने, सड़कको अवस्था, आवश्यक संरचना र निर्माणको प्राविधिक पक्षको बारेमा अध्ययन गर्न विस्तृत सर्वेक्षण थालिएको हो। सर्वेक्षणका क्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आयतमान तामाङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रकाश नेउपानी, इन्जिनियरहरू मुकुन्द प्रसाद अवस्थी, प्रकाश लम्सार र हेमन्त कुमार शाह र नगरपालिकाका इन्जिनियर प्रमुख इन्जिनियर सन्तोष बोहरा लगायतका सहभागी रहेको थियो। मुख्य प्रवेश मार्ग कालोपत्रे भएपछि मेलम्ची बजार प्रवेश गर्ने सड़क थप व्यवस्थित हुनका साथै स्थानीयवासी तथा आवत जावत गर्ने यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन अमेरिका पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय संघका महासचिव एन्टोनियो गुटरेस बीच न्यूयोर्क स्थित मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले बिहिबार महासचिव गुटरेससँग भेटवार्ता गर्नुभएको हो। शाहले महासभालाई सम्बोधन गर्नु अघि राष्ट्रसंघमा मुख्यालयमा स्थानीय समयअनुसार साँझको समय, नेपाली समयअनुसार शुक्रबार 4:15 समयमा महासचिव गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गर्नुभएको छ।
महासचिव गोटरेसले भोटेको श्री विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समावेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग एकबद्धता रहेको पनि बताउनु भएको हो। वहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गर्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ। आफू सन् 1978 पर्यटकको रूपमा नेपाल आएको स्मरण गराउँदै महासचिव गोटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हालै रसुवाको भटिकोशीमा आएको विनाशकारी बाढ़ी र त्यसबाट भएको क्षतिको मुख्य कारण जलवायु परिवर्तन भएको निष्कर्ष निकालेको छ भने सोही विषयले लिएर जलवायु न्यायालयको पक्षमा विश्वमञ्चमा प्रभावकारी ढंगले आवाज उठाउन प्रधानमन्त्री आफै महासभामा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसको यही असोज 16 गतेदेखि 19 गतेसम्म हुन गइरहेको 15 महाधिवेशनका लागि 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाई भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जानकारी गराएको हो। पार्टीको निर्वाचन समितिले सो अवधिमा मौसम विज्ञानले सूचना जारी गरेको सन्दर्भमा पनि दृष्टिगत गरी यही असोज 10 गतेका लागि तोकिएको प्रदेशसभा एवं प्रतिनिधि सभा क्षेत्रमा अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताका आधारमा यही असोज 13 गते भित्र गरिसक्न निर्देशन दिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता बनेको छ। हिजो बसेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको हो। भण्डारीको वरीयता दोस्रो रहनेछ र राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै विद्यादेवी भण्डारीको सदस्यता रहेकाले एमाले गत फागुनको निर्वाचनमा परिणामपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरिएको थियो। भण्डारी यसअघि नेकपा एमालेको उपाध्यक्ष भइसकेका छन्। नेकपा एमाले पूर्व उपाध्यक्ष ईश्वर पोखरेल सहित 7 नेतालाई स्थायी कमिटि सदस्यमा मनोनित गरिएको छ। पोखरेल सहित पूर्व महासचिव प्रदीप गेवाली, पूर्व सभामुख देवराज घिमिरे, नेताहरू थापमाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटिमा मनोनित गरिएको छ।